0: आज 2083 साल असार 8 गते सोमबार सन् 2026 जून 22 तारीख जेठ शुक्ल पक्षको अष्टमी तिथि
1: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
0: जनादेशको सम्मान सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालेनको साझा प्रतिबद्धता वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलको सुझाव
3: बैंकको ब्याज घट्दा बीमा कारोबार बढ्यो मौद्रिक नीतिको तयारी भइरहँदा कर्जा नीतिमा लचकता अप्नाउनु पर्ने बैंकरहरूको अपेक्षा
0: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ्दो तर उजुरी कम विद्यालय घर परिवारसँगै बाल बालिका पनि सचेत हुन जरूरी
4: प्रयोग गर्न नपर्ने सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीड़ित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ
3: स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू आणविक कार्यक्रम हर्मुज जलमार्ग र इजरायल लेबनान युद्धबारे छलफल
0: र विश्वकप फुटबलमा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी स्पेनको शानदार पुनरागमन
5: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड
6: मेजर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
8: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
3: काया कैरनमा अब खबरको सिलसिला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रबाट जनादेशको सम्मान सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन् उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशको रूपमा व्याख्या गर्दै रासोपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्थागत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन् साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दल दलमा फस्न नदिने समेत बताएका छन् सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रासोपाले जोगाउने बताउनुभयो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक हक अधिकार मानव अधिकारको प्रत्याभूति समतामूलक समाज र समावेशिता लगायतका थुप्रै उपहार अघिल्लो पुस्ता र नेतृत्वबाट पाएका छौं लामिछानेले व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भन्नुभयो हामी त्यसबाट बाहिर जाने छैनौं यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन त्यो कदम हामी कदापि चाल्ने छैनौं रासोपाले त्यो लाइन क्रस गर्दैन यस्तै वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ सरकार भनेको गाड़ी जस्तो हो हाम्रो गाड़ी लोकल रोडमा होइन एक्सप्रेस वेमा हिँडेको हो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ अख्तियारलाई सोधपुछ गर्नुपर्छ सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्र होइन 5 वर्ष गर्छौं 5 वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ हामी नियम कानूनमा बसेर काम गर्छौं उहाँले भन्नुभयो हामीले छिमेकी देशसँग सीमा सम्बन्धी कुरा उठाउँदा स्वाभाविक रूपमा उनीहरूले पनि आफ्नो धारणा र आपत्ति राख्न सक्छन् तर हामीसँग तथ्य प्रमाण र ऐतिहासिक आधार छन् कालापानी लिपुलेख लगायतका विषयमा नेपालसँग पर्याप्त प्रमाण छ सरकारले तथ्यका आधारमा

0: आफ्नो दावी प्रस्तुत गरिरहेको छ। प्रधानमन्त्री शाहले हिजो राष्ट्रपाको उद्घाटन सत्रमा चितवनमा भन्नुभयो। यसैबीच सत्तारूढ़ दलदेखि प्रतिपक्षीसम्मका शीर्ष नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुभकामनासँगै राजनीतिक सन्देश दिने मञ्चका रूपमा उपयोग गरेका छन्। संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूले राष्ट्रपालाई राजनीतिक तथा वैचारिक रूपमा अझ स्पष्ट बन्न, आन्तरिक गुटबन्दी र व्यक्तिवादबाट जोगिन, नागरिकले दिएको विश्वासको सम्मान गर्न तथा परिपक्व ढंगले राज्य सञ्चालनको जिम्मेवारी वहन गर्न सुझाव दिएका छन्। शुभकामना मन्तव्यका क्रममा नेताहरूले राष्ट्रपा नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको स्वीकार गर्दै अब आन्दोलन र नारा भन्दा नीति, विचार र कार्य सम्पादन मार्फत आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको औल्याए। उनीहरूले राम्रो काममा साथ र समर्थन रहने तर कमजोरी र विचलन देखिएमा खबरदारी गर्न पनि पछि नपर्ने स्पष्ट सन्देश दिएका छन्। नेताहरूको साझा अपेक्षा थियो महाधिवेशन केवल नेतृत्व चयन वा संगठनात्मक प्रक्रिया मात्र नबनोस्, बरु राष्ट्रपाको वैचारिक दिशा, राजनीतिक दृष्टिकोण र दीर्घकालीन रणनीति स्पष्ट पार्ने ऐतिहासिक अवसर बनोस्।
1: यसैबीच राष्ट्रपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको छ। हिजो महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी समेत दिनुभएको छ। यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत समेत गराउनु भएको छ। राष्ट्रपामा 3 उपसभापति, 1 खुला, 1 महिला र 1 मनोनित हुनेछन्। खुला उपसभापतिमा स्वर्णिम वागले प्रबल दावेदार रहेको राष्ट्रपाका नेताहरू बताउँछन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उहाँ विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने अहिलेसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ, पार्टीका एक नेताले बताउनुभयो। यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य भने थालिसक्नु भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा धेरै बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीको सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। पछिल्ला दिनमा विवरण बुझाउने क्रम बढेको उहाँले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
1: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा 1 वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानूनी परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवान संहिताको ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मुलुकी मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धनात्मक वाक्यांश हटाउँदै 1 वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ। यस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके 1 वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको छ। यस्तै संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीलाई वादीलाई अंश नदिने मनसायले फाँटबारी लुकाएको प्रमाणित भएमा अदालतले अंश भागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको खबर गोर्खापत्रमा छ।
0: काया कैरनमा साइबर अपराधका घटना र बच्ने उपाय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: It's a goal! Team Star Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini Sabai Generation! Team Star TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Team Star TV, uhi celebration, Harek Generation!
2: Team Star, for a complete home.
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलको सुझाव, राजसभा सभापतिमा रवि र वरिष्ठ नेतामा बालेन सर्वसम्मत हुने निश्चित, सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, देवानी संहितामा सम्बन्ध विच्छेदको कानून परिमार्जनको प्रस्ताव लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। बैंक तथा वित्तीय संस्थामा ब्याज दर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पर्न थालेको छ। बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज दर पाइन थालेपछि नागरिकले बीमा गर्न थालेका जानकारहरू बताउँछन्। बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याज भन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढ़ेको उनीहरूको भनाई छ। गएको वैशाखसम्म बीमा कम्पनीहरूले 2,01,36,00,00,000 रूपियाँ बीमा शुल्क संकलन गरेका छन्। गएको वर्षको तुलनामा यस वर्षको वैशाखसम्म कम्पनीहरूको बीमा शुल्क संकलन 14.27% बढ़ेको हो। गएको वर्षको वैशाखसम्म बीमा कम्पनीहरूले 1,76,21,00,00,000 रूपियाँ बीमा संकलन शुल्क संकलन गरेका थिए। पछिल्लो 3 वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ। ब्याज दर घटेर इतिहासकै न्यून बिन्दुमा पुगेको छ। ब्याज दर घटेको सकारात्मक प्रभाव बीमा कारोबारमा परेको जीवन बीमक संघका अध्यक्ष प्रवीण रमण प्राजुलीले बताउनुभयो। पछिल्ला महिनामा बीमा कारोबार बढ़ेको छ। बैंकमा निक्षेप राख्दा कम ब्याज पाइने भएपछि नागरिक बीमा गर्न आकर्षित भएको देखिन्छ। उहाँले भन्नुभयो, यसका दुई कारण छन्। पहिलो, जीवन तथा सम्पत्तिको सुरक्षा हुन्छ र दोस्रो, बैंकको ब्याज भन्दा बढ़ी प्रतिफल पाइन्छ। तर बीमा कम्पनीले प्राय रकम मुद्दती निक्षेपमा राख्ने र बैंकको ब्याज कम हुँदा कम्पनीको प्रतिफल घट्ने पराजुलीको भनाई छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
3: यसैबीच नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिको तयारी गरिरहँदा बैंकरहरूले कर्जा नीतिमा लचकता अप्नाउनु पर्ने अपेक्षा राखेका छन्। कर्जा असुली प्रभावित भएर खराब कर्जा बेहोर्दै आएका बैंकहरूले कर्जा नोक्सानी व्यवस्था खुकुलो बनाउनु पर्ने अपेक्षा गरेका हुन्। बैंकर संघले छलफल गरी सुझावको मसौदा तयार पारिसकेको छ। आजसम्ममा नेपाल बैंकर संघले राष्ट्र बैंकमा औपचारिक रूपमा सुझाव पेश गर्ने तयारी गरेको संघले जानकारी दिएको छ। अहिले बैंकहरूमा खराब कर्जा र नबिकेका सम्पत्ति थुपेको छ। तर कुनै ग्राहकले आफ्नो बिग्रिएको वा बाँकी रहेको ऋणको रकम भुक्तानी गरेर खाता नियमित गरिसक्दा पनि अझै 3 महिनासम्म त्यसलाई निष्क्रिय अर्थात खराब वर्गमै राख्नुपर्ने व्यवस्था छ, नयाँ पत्रिकाले खबर लेखेको छ।
4: हिजो आज साइबर अपराधसँग सम्बन्धित घटना बढ़दै गएको छ। खास गरी बाल बालिका, किशोर किशोरी, महिला तथा डिजिटल साक्षरता कम भएका मानिस यस्ता घटनामा फस्ने गरेका छन्। कम्प्यूटर, मोबाइल तथा इन्टरनेट संचालको प्रयोग गरेर गरिने जुनसुकै गैर कानूनी तथा आपराधिक गतिविधि साइबर अपराध हो। साइबर अपराध सम्बन्धी कसुर हेर्ने मुख्य निकाय नेपाल प्रहरीको साइबर ब्यूरो हो। यस्तो अपराध भएमा नजिकैको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी दिन सकिन्छ। तर साइबर अपराधका घटना बढ़े पनि उजुरी भने एकदमै कम मात्रै पर्ने गरेको छ। साइबर अपराध र बस्ने उपायबारे थप जानकारी सहित साथी सम्झना महर्जन।
5: विशेष गरी किशोरावस्था र बाल बालिकामा सूचना प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ़दो छ। किशोरावस्थामा लहलहीमा लागेर गरिने गतिविधिले साइबर अपराध बढ़ेको छ भन्नुहुन्छ बाल बालिकाको साइबर क्षेत्रमा कार्यरत संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी।
6: उनीहरूलाई एउटा जानकारी नभएको भयो अनि अर्को साथीभाइ सबैले गर्ने, सबैले गेम खेलेको छ, सबैले स्न्यापच्याट चलाएको छ, सबैले टिकटक चलाएको छ भने उनीहरू पनि त्यसैमा लाग्ने एउटा चाहिँ नि साथीहरूको लहलही अथवा पियर प्रेसरमा पनि, पियर इन्फ्लुएन्समा पनि छन्। अनि उनीहरूले चाहिँ सबैले यस्तै गरेको छ र आफू भन्दा अग्रजहरूले पनि गरेको देख्दाखेरि यस्तै गर्नुपर्ने रहेछ, त्यो नै उनीहरूले सिक्ने हुँदाखेरि बाल बालिकाहरूले अनलाइनमा फलोअर्स बढाउन, भाइरल हुनुको लागि त्यही खालको काम गर्ने, त्यसले भोलि गएर के हुन्छ अथवा आजै पनि के असर पर्छ भन्ने जानकारी पनि त्यति छैन, त्यही भएर उनीहरू त्यसमा फसिरहेछन्।
5: सामाजिक सञ्जाल, इन्टरनेट र मोबाइलको सही प्रयोग नगर्दा बाल बालिकाहरू आफै पीड़ित हुने र यसमा फस्ने गरेका छन्। अहिले विश्वकप चलिरहेको बेला पनि किशोर किशोरी गेमको लतमा फस्नुका साथै बाजी पनि राख्ने भएकाले अभिभावक र विद्यालय नै सचेत हुनुपर्ने बताउनुहुन्छ साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरी।
7: अभिभावकले आफ्ना बाल बालिकाहरू के कुरामा बिजी छन् त, कुन कुरामा बिजी छन्, फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन्, अथवा प्रयोग गर्न नपर्ने, सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीड़ित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने, अर्को चाहिँ सबभन्दा बढी स्थान बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल नेट इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू विशेष गरी किशोर किशोरी पीड़ित हुने अपराध चाहिँ कम हुन्छ।
5: बाल बालिकालाई ग्याजेट लगायत मोबाइलको धेरै प्रयोग बारे विद्यालय र परिवारको गुनासो र गाली धेरै आउँछ, तर त्यसकै प्रयोगले उनीहरूको खुबी र क्षमता देखाइरहेको छ भने त्यसलाई पनि कदर गर्नुपर्ने बताउनुहुन्छ चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी।
6: इन्टरनेटबाट त्यसबाट गर्न सकिने अब शिक्षाको कुराहरू, सकारात्मक कुराहरू धेरै छन्, त्यो चाहिँ एकदमै थोरै मात्र बच्चाहरूले लिइरहेको जस्तो लाग्छ, तर कुनै कुनैले चाहिँ कसैले अब यो ह्यान्डिक्याप्सहरू बनाएको छ, कसैले रोबोटको के बनाएको छ, कसैले अरू के बनाएको छ, अनि कसरी सिकेको भन्दाखेरि यो युट्युब हेरेर सिकेको भनेर चाहिँ एकदमै सकारात्मक राम्रो गर्नेहरू पनि छन्। त्यस्तो कुरालाई बढाएर उनीहरूलाई चाहिँ नेगेटिभ कुराहरूबाट हटाउनेतिर गर्नुपर्ने जस्तो।
5: साइबर अपराध घटना भएको 90 दिनभित्र नेपाल प्रहरीका कुनै पनि कार्यालय वा साइबर ब्यूरोमै उजुरी दिन सकिन्छ, तर जानकारीको अभाव र 90 दिने हदम्याद नाग्ने भएकाले पीड़ित मध्ये 2% मात्रै उजुरी दिने गरेको प्रहरीको तथ्याङ्क छ। साइबर अपराधमा फस्नबाट बस्न के गर्ने त, साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीको सुझाव।
7: आफूले आफूलाई अनावश्यक लागेका, आफूलाई शंका लागेका लिङ्कहरू क्लिक नगर्नुहोस्। आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस्। आफ्नो गोपनीयता सेटिङ गर्नुहोस्। डिभाइसको सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त छ्यापछ्यापी छ, डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ कसरी बस्ने भन्ने कुरा, त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि सचेत गराउनु पर्यो भने र आफू पीड़ित भएको जस्तो लाग्छ भने तत्काल कानूनी कार्यवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ।
3: साइबर अपराध र किशोर अवस्थामा हुन गर्नुपर्ने सुरक्षाको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरी र चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालीसोर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41

0: 13 वर्षदेखि उहाँ पत्रिका बेचिरहनु भएको छ। उहाँ जन्मजात बोल्न र सुन्न नसक्ने शारीरिक अपाङ्गता हुनुहुन्छ। उहाँको मिहिनेत र दृढ इच्छा शक्ति धेरैका लागि उदाहरणीय कर्म बनेको छ। संघर्ष, आत्मविश्वास र आत्मनिर्भरताले भरिएको उहाँको कथा धेरैका लागि विशेष पनि छ। पोखराको बगालेटोलमा सामान्य परिवारमा जन्मिनुभएका कृष्ण जन्मजात नै बोल्न र सुन्न सक्नुहुन्थेन। उहाँले सानैदेखि कसैसँग संवाद गर्न सक्नु भएन। 7 वर्षको उमेरसम्म त राम्रोसँग खान समेत नसकेको उहाँ आफैले सुनाउनुभयो। 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण आजको कान्तिपुरले खबर छापेको छ।
1: अब विदेशको खबर। अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा प्रत्यक्ष शान्ति वार्ताको पहिलो चरण शुरू भएको छ। स्विजरल्याण्डको बर्गेनस्टक रिसोर्टमा शुरू भएको वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम, लेबनानको सुरक्षा, हिजबुल्लाको भूमिका, हर्मुज जलमार्ग सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन्। आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्द्वको मुख्य कारण मानिँदै आएको छ। लेबनानमा बढ़दो तनाव र इरान समर्थित हिजबुल्ला समूहको गतिविधि बारे पनि विस्तृत छलफल भएको छ।
0: अब खेल खबर। दुईपटकको विश्व विजेता उरुग्वेसँग के भडेले बराबरी खेलेको छ। उरुग्वे 1930 र 1950 विश्वकप जितेको देश हो। के भडे भने विश्वकपमा पहिलो पटक प्रवेश गरेको देश हो। उरुग्वेसँग के भडेले 2-2 बराबरी गरेको हो। विश्व विजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको के भडेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको छ। के भडेका लागि केभिन पियानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। केही समय अघि सम्पन्न खेलमा 43 मिनटमा उरुग्वेका मेक्सी अराजाओले 44 मिनटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए भने पहिलो हाफको अन्तिम समयमा अगस्टिन क्यानोबिबोले गोल गर्दै उरुग्वेले 2-1 अग्रता बनाएको थियो। 60 मिनटमा हेलियो भरेलोलो गोल गर्दै खेललाई 2-2 बराबरीमा ल्याए। खेलमा बराबरी भएसँगै दुवै टोलीले समान अंक जोडेका छन्। तालिकामा दुवै टोलीले 2 अंक जोडेका छन्। यस्तै गैराती नै भएको इरान र बेल्जियम बीचको खेल पनि गोलरहित बराबरीमा सकिएको छ। खेलको 24 मिनटमा इरानका मेहदी तोरेबीले बललाई गोलमा परिणत गरे भने भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन। त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलरेजा बेरान भान्डाले उत्कृष्ट बचाव गर्दै टोलीलाई संकटबाट जोगाए। बेल्जियमका नाथान एनगोय रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। यस्तै गैराती नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। विश्वकपमा यो स्पेनको पहिलो जित हो। पहिलो खेलमा के भडेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। स्पेनका लागि 10 मिनटमा लामिन यामालले पहिलो गोल गरेका थिए। त्यसपछि 21 र 23 मिनटमा मिकेल ओआर जाबालले गोल गर्दै टोलीलाई 3-0 सहज दिलाए। दोस्रो हाफमा साउदी अरेबियाका हसन अल तमकदीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता 4-0 पुग्यो। खेलको अन्त्यतिर फेरान टोरेसले गोल गरेपछि अफसाइडका कारण त्यसले मान्यता फेरि पाएन। विश्वकप फुटबलमा आज बिहान 7:45 क्यानाडाको भ्यानकुभरको बहुदेशीय रंगशालामा न्यूजील्याण्ड र इजिप्ट बीचको खेल हुँदैछ। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो पनि पूर्व र मध्य भेगका धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुने र पश्चिम तराईमा तातो लहर चल्ने मौसम पूर्वानुमान महासंघले जनाएको छ।
0: 2075 भित्रै कालोपत्र सकिने गरी ठेक्का लागेको बारपाक सड़कको काम अलपत्र बनेपछि पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया शुरू गरिएको छ। 12 किलोबाट बारपाकसम्म पुग्ने 46.6 किलोमिटर सड़क 4 खण्ड छुट्याएर 2075 साल भित्रै काम सकिने गरी ठेक्का लगाइएको थियो।
1: विद्युतीय राजधानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: टेलिभिजन कार्यक्रम कमेडी दरबारको पछिल्लो श्रृंखलामा सेन्सरशिपको विवाद देखिएको छ। राष्ट्रपा सांसदहरू राजनाथ पाण्डे, जगदीश खरेल र रूकेश रंजित अतिथि रहेको यो एपिसोडमा प्रसारणमा गरिएका कतिपय संवादमा ब्रेक लगाइएपछि यो विषयले सामाजिक सञ्जाल तताएको छ।
1: र गएको आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्मको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा घर जग्गा कारोबारबाट असुली हुने राजस्व 6.29 अर्ब रूपियाँले बढेको छ। काया कैरनमा अब पालो उखानको
0: भोटको नुन र लासाको सुन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।

0: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालिनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलहरूको सुझाव।
1: बैंकको ब्याज घट्दा बीमा कारोबार बढ़्यो, मौद्रिक नीतिको तयारी भइरहँदा कर्जा नीतिमा लवचकता अपनाउनु पर्ने बैंकरहरूको अपेक्षा।
0: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ़्दो तर उजुरी कम, विद्यालय घर परिवारसँगै बाल बालिका पनि सचेत हुन जरूरी।
1: स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू, आणविक कार्यक्रम हर्मुज जलमार्ग र इजरायल लेबनानी युद्धबारे छलफल।
0: र विश्वकप फुटबलमा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी, स्पेनको शानदार पुनरागमन।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले केही दिन अघि बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एकजना मान्छेले जवान छोराको स्वास्थ्य जाँच गराउन डाक्टरकोमा लगेका छन् अनि स्वास्थ्य जाँच गरिसकेपछि डाक्टर भन्दैछन्, सन्चो हुन, गाह्रो छ, अरू कुलत भावै ठिक गराउन सकिन्थ्यो, बाबुलाई देश बनाउने कुलत रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: कर्णाली सरकारको बजेटमा दलित महिला र राउटेको सशक्तिकरणमा जोड़, कार्यान्वयनमा भने चुनौती।
1: पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेतको वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह।
0: सुर्खेत वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन माग, गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम रहेको स्थानीयको गुनासो।
1: कर्णालीमा पनि योगप्रति आकर्षण बढ्दै, योगाभ्यास गर्दा शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सकिने।
0: र विश्वकप फुटबलमा स्पेनको शानदार पुनरागमन, इरान र बेल्जियम गोलरहित बराबरीमा। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि हाम्रो समावेशी र जाजरकोटको रेडियो हाम्रो पाइलासँगै बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र समाज विकासमा आधारित बजेटमा जोड़ दिएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083/84 बजेटमा दलित, अल्पसंख्यक, महिला, बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदायको सशक्तिकरणमा जोड़ दिएको छ। सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैंगिक समानता, सामाजिक समावेशीकरण तथा मानवाधिकार प्रवर्धन गर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सामाजिक विभेद, हिंसा, कुप्रथा र वैश्वीकरणका सबै स्वरूप अन्त्य गर्न लक्षित कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ। समुदायमा आधारित समाज कल्याण कार्यक्रम मार्फत सामाजिक सद्भाव, नागरिक सहभागिता र समुदाय सशक्तिकरणलाई प्रोत्साहन गरिने पनि उहाँले बताउनु भएको छ। समाजमा हेपिएको, चेपिएको र उपेक्षामा परेको दलित समुदायको ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी पेसाको आधुनिकीकरण तथा व्यवसायीकरण मार्फत जीविकोपार्जन, आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा एवं सम्मान अभिवृद्धि गर्न आगामी आर्थिक वर्षमा मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रमका लागि 12 करोड़ विनियोजन गरिएको पनि बताउनु भएको छ। महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक, राउटे लगायतका लोपोन्मुख तथा सीमान्तकृत वर्ग र समुदायलाई सशक्तिकरण मार्फत मूल प्रवाहमा ल्याउन, शिक्षा तथा रोजगारलाई रोजगारमूलक तालिम र प्रविधि हस्तान्तरण सञ्चालन गर्न आवश्यक बजेट पनि छुट्याइएको बताउनु भएको छ।
0: पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेतको वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षका कल्पना राउतको डुबेर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाई छ। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकहरूले दुवैजनाको मृत्यु भइसकेको बताएका हुन्। पछिल्ला दिनमा खोला, नदी र तालमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका घटना बढ़ेका भन्दै प्रहरीले सचेत रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुर्खेतकै पञ्चपुरीमा रहेको जाजुरा दहमा डुबेर दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 1 का 18 वर्षीय रमेश पुनको अस्थि पनि मृत्यु भएको थियो।
1: वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकले माग गरेका छन्। मुख्य गरी नगरपालिकाको उत्तरी क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने उनीहरूको सुझाव छ। नगरपालिका अन्तर्गत वडा नम्बर 14, 15 र 16 हाल एम्बुलेन्स सेवा पाउन कठिन भइरहेको नागरिकको गुनासो छ। वीरेन्द्रनगरका यी वडाहरू भौगोलिक रूपमा विकट छन् भने यी वडामा हाल सड़कको सुविधा कमजोर छ। भौगोलिक विकटता र सड़क सुविधा नहुँदा गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भइरहेको वीरेन्द्रनगर 16 का कृष्ण ढकालले बताउनुभयो। एम्बुलेन्स सेवा सहज नहुँदा सुत्केरी र गर्भवतीलाई हैरानी हुने गरेको भन्दै उहाँले यसले जोखिम समेत बढ़ाएको बताउनुभयो। स्थानीय सानिलेक स्वास्थ्य चौकीमा सुत्केरी सेवा उपलब्ध भए पनि जटिल अवस्थाका गर्भवती र सुत्केरी हुन नसक्ने अवस्थामा भने प्रदेश अस्पतालमा रेफर गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा भने गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा पाउन कठिन हुने गरेको स्वास्थ्य कर्मीको भनाइ छ। बाहिर लैजानुपर्ने गर्भवती र सुत्केरीलाई एम्बुलेन्सको अभावमा अटो र गाड़ीमा राखेर लैजानुपर्ने बाध्यता छ। यही कारण पनि नगरपालिकाले नगरको उत्तरी क्षेत्रमा रहेका बस्तीमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने स्थानीयको माग छ। विराटनगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सोसियल रिसर्च एण्ड मीडिया सेन्टर सुर्खेतको सहजीकरणमा सम्पन्न भएको स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणमा नागरिकले यस्तो सुझाव दिएका छन्। विराटनगर नगरपालिकाको 15 रहेको रतु स्वास्थ्य चौकी पारे गाउँमा सम्पन्न सामाजिक परीक्षणमा सहभागी नागरिकले पनि एम्बुलेन्स सेवा प्रभावकारी माग गरेका छन्। सड़क राम्रो नहुँदा एम्बुलेन्स नै नआउने गरेकाले गर्भवती र सुत्केरीलाई समस्या भइरहेको उनीहरूको गुनासो छ। स्थानीय भूमिसारा रामजारीले गाउँमा आउने सड़क गतिलो नभएकाले भनेको बेलामा एम्बुलेन्स नआउने गरेको बताउनु भएको छ। एम्बुलेन्स सेवा नहुँदा गर्भवतीलाई अस्पतालसम्म बोकेर लैजानुपर्ने बाध्यता रहेकोले अब नगर सरकारले आमाहरूको ज्यान जोगाउन एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने स्थानीयको माग छ। भौगोलिक रूपमा विकट मानिने ओडाका नागरिकले मात्र होइन सुगम मानिने ओडामा पनि समयमै एम्बुलेन्स नआउने गरेको नागरिकको गुनासो छ। 82-83 सामाजिक परीक्षणमा सहभागी सेवाग्राहीले एम्बुलेन्स सेवालाई समयमै एम्बुलेन्स नै नआउने र एम्बुलेन्स चालकले फोन नै नउठाउने समस्या रहेको बताएका छन्। यसका लागि उनीहरूले नगरपालिकाको नेतृत्वले तत्काल एम्बुलेन्स सेवालाई सहज सरल र प्रभावकारी बनाउनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन्।
0: जुम्लामा 3671 मेट्रिक टन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट 3671 मेट्रिक टन सिमी बिक्री भएको र त्यसबाट 1,33,92,000 आमदानी भएको जनाइएको छ। जिल्लाभर 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। पछिल्लो समय सिमीको माग बजारमा अत्याधिक आउने गरेसँगै जुम्लाका किसान सिमी खेतीतर्फ आकर्षित हुँदै गएको कृषि विकास कार्यालयका प्रमुख को भनाइरहेको छ। सिमी किसानका लागि महत्वपूर्ण नगदे बालिका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ र कनका सुन्दरी, पातरासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गर्ने गरेका छन्। सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका एकका किसान करण बुढाले बताउनुभयो। जिल्लाको सबैभन्दा बढ़ी सिमी उत्पादनको केन्द्रका रूपमा चिनिने तिलाको रारा गाउँका किसानले गत वर्ष न्यूनतम 3 क्विन्टलदेखि 12 क्विन्टलसम्म सिमी उत्पादन गरेको वडा सदस्य बीजकली बुढाले बताउनु भएको छ।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउं।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27590।
7: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
0: घरका दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर: स्वास्थ्य निरोगी दीर्घजीवी हुन नियमित रूपमा योग अभ्यास गर्नु उपयुक्त मानिन्छ। मानिसको अहिलेको जीवन शैलीका कारण धेरैमा शारीरिक तथा मानसिक समस्याहरू बढ्दै गएको छ। यति मात्र होइन, मानिसमा नसर्ने रोगको जोखिम पनि बढ़ेको छ। त्यसैले पनि हरेक मानिसलाई योग अभ्यास गर्नु अति आवश्यक छ। नियमित रूपमा योग गर्ने बानी भएमा मानिसहरू खुशी र आनन्दित हुने गर्दछन्, जसले गर्दा उनीहरूको जीवन साधारण र सुखमय हुन्छ। शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ रहनका लागि योग गर्नुपर्ने आवश्यक देखिन्छ। योगको माध्यमबाट मानिस निरोगी र स्वस्थ भएर बाँच्न सकिने आयुर्वेद चिकित्सकहरूले बताउने गरेका छन्।
0: यही विषयमा हामीले प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारी जयसीसँग कुराकानी गरेका छौं।
8: अब योग भनेको के हो भनेपछि, हाम्रो शरीरलाई शारीरिक र मानसिक रूपमा कसरी सन्तुलित राख्ने त भनेको, शरीर चाहिँ डिफ्रेन्ट इन्भाइरोमेन्टसँग, डिफ्रेन्ट स्टेजसँग, डिफ्रेन्ट लेभल, कहिले खुसी, कहिले हाँसो, कहिले दुःख, कहिले सुख, कहिले चिसो, कहिले तातो भने जस्तो डिफ्रेन्ट अप एन्ड डाउनसँग चाहिँ शरीर चाहिँ धुइदिइराख्नुपर्छ, शारीरिक रूपमा र मानसिक रूपमा। त्यो दुइटैमा ब्यालेन्स गराउन सिक्ने जुन शरीरलाई चाहिँ दुइटै कन्डिसनमा चाहिँ शरीरको आफ्नो चाहिँ एउटा लिमिटेसनमा राख्न सिकाउने एउटा चाहिँ साइन्टिफिक टेक्निक हो योग भनेको। हामीले बुझ्दाखेरि चाहिँ कुनै पनि हाम्रो शरीर चाहिँ सामाजिकमा, मानसिक रूपमा, शारीरिक रूपमा र सांस्कृतिक रूपमा र आध्यात्मिक रूपमा चाहिँ सन्तुलित बनाउन सिकाउने विधा नै योग हो।
9: नियमित योग अभ्यासले शारीरिक स्वास्थ्यमा कस्ता फाइदा पुर्याउँछ, सँगै मानसिक स्वास्थ्यको लागि योग कतिको प्रभावकारी छ?
8: पहिला कुरा चाहिँ हाम्रो योगको शारीरिक, अहिले जुन हाम्रो बढ्दो चाहिँ यो चाहिँ शहरीकरण जो हाम्रो सहरी क्षेत्रमा बसोबास हुँदाखेरि हाम्रो चाहिँ लाइफ स्टाइल चाहिँ टोटल चेन्ज भएको छ कि 10 वर्षमा मान्छेको गर्ने जिउने तरिका र अहिले चाहिँ आकाश पाताल फरक भइसक्यो। त्यसले गर्दा अहिले चाहिँ हामीसँग चाहिँ धेरै लाइफ स्टाइल डिसअर्डरहरू धेरै नै चाहिँ देखिन थालेको छ, जसमा चाहिँ मधुमेह भनौँ, प्रेसर भनौँ, होइन ओबेसिटी भनौँ, होइन अरू चाहिँ अब शरीरमा हुने बोसोको मात्रामा हुने गडबडी भनौँ, त्यो देखिन थालेको छ भनेपछि मानसिक समस्या पनि त्यस्तै भइरहेछ। हामी पहिला चाहिँ धेरै सामाजिक हुन्थ्यौँ भने आजभोलि एक्लोपना धेरै मान्छेहरूमा हुन थाल्यो। पहिला जोइन्ट फ्यामिलीमा बस्थ्यौँ, अहिले न्युक्लियर फ्यामिलीमा बस्न थाल्यौँ। पहिलाको हुने कुनै पनि अपर्च्युनिटीको लागि हुने कम्पिटिसन कम थियो, अहिले धेरै छ। यसरी अब संसद मान्छेको मानसिक त्यहाँ ग्लोबलाइजेसन भइसकेपछि मान्छेको चाहिँ एचिभमेन्ट गर्ने चाहिँ एक्सपेक्टेसन बढ्न थाल्यो हो। यिनै कुराहरूले चाहिँ मान्छेको शारीरिक र मानसिक चाहिँ रोगहरूको चाहिँ मात्रा बढेको छ। जुन मैले सुरुमा अघि भने यो काम भनेको यो कुरालाई ब्यालेन्स गर्ने हो। यसरी शारीरिक मानसिक रोगहरूमा यो चाहिँ हामीले भनेर मात्रै भन्दा पनि धेरै रिसर्चहरूले पनि हाम्रो धेरै चाहिँ मानसिक रोगहरूमा धेरै चाहिँ शारीरिक रोगहरू स्पेसली नन कम्युनिकेबल डिजिजहरू जुन चाहिँ नसर्ने रोगहरूको व्यवस्थापनमा चाहिँ नेपालमै गरिएको चाहिँ अध्ययनले पनि प्रेसरको बिरामी जुन चाहिँ ग्रेड सेकेन्डको प्रेसरको बिरामीलाई चाहिँ कुनै पनि औषध नखुवाइकन योग मात्र एउटा चाहिँ डिजाइन गरेको योग चाहिँ गराउँदा चाहिँ धेरै इफेक्टिभ देखिएको भन्ने अध्ययनहरू पनि देखिया छ। त्यसरी चाहिँ धेरै अध्ययनहरूले चाहिँ अरू कुराहरू मानसिक रोगहरूमा पनि भ्रामरीले चाहिँ स्लिप डिसअर्डरमा अरू चाहिँ अरू धेरै रोगहरूमा चाहिँ अनुलोम विलोमले इभेन चाहिँ प्रेसरमा पनि राम्रो चाहिँ इफेक्ट देखाएको। यसरी अहिलेको यो बढ्दो हाम्रो चाहिँ समाजमा योग चाहिँ यस्तो एउटा यस्तो आर्ट हो जसले थोरै समयमा बिना पैसामा पनि हामीले चाहिँ धेरै कुरा लिन सक्छौँ।
0: आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रयोग बीच योगको आवश्यकता बढ्दै गएको छ, होइन? कर्णालीमा चाहिँ कर्णाली प्रदेशमा योग अभ्यासको अवस्था चाहिँ कस्तो छ? पछिल्लो समय बढ्दो छ कि शारीरिक र मानसिक स्वस्थताको लागि योग गर्न आवश्यक छ भन्नुभयो, होइन? यो विद्यालय तहमा पनि प्रवर्धन गर्नको लागि के चाहिँ गर्नुपर्छ होला?
8: धेरै नै बढ्दो छ, होइन? अब डिफ्रेन्ट चाहिँ अब सेन्टरहरूमा डेली बिहान चाहिँ योगा हाम्रै हस्पिटलमा प्रदेश अस्पताल तथा अनुसन्धान केन्द्रमा पनि हामी बिहान दैनिक चाहिँ 5-6 वर्षदेखि चाहिँ बिहान 5 बजेदेखि चाहिँ योगा गराउँछौँ। अरू अरू डिफ्रेन्ट सेन्टरहरूमा चाहिँ त्यसरी चाहिँ गराउँदै आइएको आगो देखिन्छ। अब यसलाई चाहिँ अलि चाहिँ हजुरले भने जस्तो सुरुदेखि नै दिन बेलादेखि हामी शारीरिक रूपमा हाम्रो शरीर चाहिँ फ्लेक्सिबल हुन्छ। जुन स्कुलको अवस्थादेखि नै हामीले चाहिँ यो शिक्षालाई घुसाउन सक्यौँ भने पछि उसलाई त्यो एड्याप्ट गर्न त्यो कुरा सिक्न जसरी अहिलेको चाहिँ हाम्रो जेनेरेसनले यो भनेको कुरा अहिले सिक्नुपर्छ भने हाम्रो पछिल्लो जेनेरेसनलाई हामीले अहिलेदेखि नै सिकाउन थाल्यौँ भने उनीहरू हाम्रो अवस्थामा आइपुग्दासम्म चाहिँ उहाँहरूले चाहिँ युज टु भइसक्यो। त्यसलाई एउटा जीवनको एउटा अभिन्न अङ्गको रूपमा चाहिँ लिइसक्ने हुनाले चाहिँ अहिले चाहिँ हाम्रो फोकस पनि हामीले केही दिन अगाडि मात्रै पनि ग्रेन नगरको सबै वडाको चाहिँ स्कुलमाको चाहिँ कहरूलाई ल्याएर चाहिँ यो भनेको के हो, यसलाई चाहिँ बच्चाहरूमा कसरी चाहिँ गराउन सकिन्छ, बच्चाहरूमा पर्ने चाहिँ यसले चाहिँ गर्न सक्ने राम्रो पक्षहरू के छ र के कुराहरूमा ध्यान दिनुपर्छ भनेर हामीले 2 दिनको चाहिँ प्रशिक्षण कार्यक्रम पनि राखेको थियौँ। यसरी चाहिँ कर्णाली प्रदेश सरकारले सरकारले पनि गरिरहेको छ आफ्नो तर्फबाट, त्यो सफिसियन्ट नहुन सक्छ तर पनि चाहिँ एज अ सोसाइटीमा पनि अहिले चाहिँ गभर्मेन्ट भन्दा पनि अरू पार्टनरहरूले पनि धेरै राम्रो चाहिँ यसमा चाहिँ कन्ट्रिब्युट गरेको म चाहिँ देख्छु।
0: अब अन्तिममा चाहिँ यो योगलाई जीवनशैलीको हिस्सा प्रत्येक नागरिकले बनाउनु पर्छ भन्ने के छ सन्देशहरूको?
8: नै म त अहिले सबै मेन भनेको अहिलेको योगको तपाईँ स्लोगन हेर्नुहुन्छ भने जेरियाटिक एज ग्रुपलाई भनिएको छ, ओल्ड एज ग्रुपलाई चाहिँ धेरै फोकस गरिएको छ भने अब हामीले त्यसको लागि के सुरु गर्नुपर्छ भने अघि हजुरले भने जस्तो योग स्कुलमा योग शिक्षालाई चाहिँ अनिवार्य गरेर 21 पनि जसरी हाम्रो एउटा चाहिँ हस्पिटलमा के अरे एउटा अहिले विद्यालय नर्स जस्तो कार्यक्रम सुरु गरेका छ सरकारले अथवा स्थानीय तहले भनेर त्यस्तै एउटा स्कुलमा एउटा योग शिक्षक राखिदिएर उनीहरूलाई अहिलेदेखि नै हामीले ग्रुमिङ गर्न थाल्यौँ भने राज्यले पछि मानसिक समस्यामा गर्ने लगानी र अर्को जुन नन कम्युनिकेबल डिजिजको लागि गर्ने जुन डिजिज बर्डनमा गर्ने लगानी चाहिँ धेरै नै घट्नेछ। यो चाहिँ हामीले प्रत्यक्ष नदेखिए पनि यसले चाहिँ पछिको आज भोलि नदेखि पनि 10 वर्षपछि हाम्रो राज्यले चाहिँ नसर्ने रोगमा र मानसिक रोगमा लगाउने लगानी चाहिँ स्वास्थ्य घटेको चाहिँ देखिनेछ।
0: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारी जैसी भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
1: कुराकानीपछि भेरी खबरमा अब बाँकी खबर। लुम्बिनी प्रदेशमा रहेका थारू कोसुन्डा अवधि र मुस्लिम संस्कृतिको संरक्षण सम्बन्धी प्रादेशिक गोष्ठी बाँकेको कोलपुरमा सम्पन्न भएको छ। नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोलपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। गोष्ठीको अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुदन कुमार पौडेलले प्राचीन संस्कृतिहरू राष्ट्रका अमूल्य निधि भएको उल्लेख गर्दै तिनको संरक्षण र प्रबन्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भएको छ।
0: बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानले कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन्। असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाईका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याएका हुन्। खडेरीले गर्दा खेतमा पानी नपुगेपछि करिब 5,000 किसानहरू ट्र्याक्टरमा झाला पाता र काठदाउरा लिएर नदीमा पुगेर श्रमदान गरेका हुन्। उनीहरूले इन्टेक नजिकै रहेको कर्णालीको भंगालो स्थानीय स्रोत साधनले थुनेर ओखरिया इन्टेक तर्फ पानी ल्याएर रोपाई गर्ने तयारी गरेका हुन्।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
10: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
11: यसका लक्षणहरू के के हुन्?
10: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्ने धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
11: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
10: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
11: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
10: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
12: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
13: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
14: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
15: सर, आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
16: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29-966।
17: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पार्टीलाई थप समावेशी बनाउने गरी विधान संशोधन गरेको छ। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। जस अनुसार सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा एक महिला सहित पाँच सहमहामति निर्वाचित हुने व्यवस्था गरिएको छ। यसै गरी एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने भएको छ। अब समिति 151 सदस्य हुने भएको छ। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा हिजोबाट शुरू भएको छ।
1: भेरी खबरमा अब केही खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत सम्मचरणका खेलमा इरान र बेल्जियम बीचको खेल गोलरहित प्रावधानमा सकिएको छ। गैराती खेलको 24 मिनटमा इरानका मेहदी तोरेबीले बललाई जाली चुमाए पनि भिडियो सहायक निर्णायकको परीक्षणपछि अफ साइड ठहर हुँदा गोलले मान्यता पाएन। त्यस्तै गैराती नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। जारी विश्वकपमा यो स्पेनको पहिलो जित हो। पहिलो खेलमा केव भाडेसँग बराबरी खेलको स्पेनले यो जितसँग 4 अङ्क जोड्दैसम्मको शीर्ष स्थानमा उक्लिएको छ। स्पेनका लागि 10 मिनटमा लामिन यामालाले गोल गर्नुभयो। त्यसपछि 21 र 23 मिनटमा मिकेल ओयार जाबाले गोल लगातार थप्दै टोलीलाई 3-0 जित दिलाउनु भएको। यस्तै विश्वकप फुटबलमा आज बिहान अहिले क्यानाडाको भ्यानकुवरको बहुद्देश्य रंगशालामा न्यूजील्याण्ड र इजिप्टले खेल्दैछन्। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्।
0: खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: कर्णाली सरकारको बजेटमा दलित महिला र राउटेको सशक्तिकरणमा जोड, कार्यान्वयनमा हुने चुनौती।
0: पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेत वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह।
1: सुर्खेतको वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन माग। गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम भएको स्थानीयको गुनासो।
0: कर्णालीमा पनि योग प्रति आकर्षण बढ्दै, योगाभ्यास गर्दा शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सकिने।
1: र विश्वकप फुटबलमा स्पेनको शानदार पुनरागमन, इरान र बेल्जियम गोलरहित बराबरीमा।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
14: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
18: एक्स टाइम सेका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर फुलिगाउँमा जाऊ।

0: कुरा गरौं कि तिमीले ठिक कुरा गर्यौ, अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाइ?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: यो साल त ढुक्क भयो है बुढी।
5: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
4: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
6: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
7: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
8: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही असार 13 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही असार 13 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825451207। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।
3: पाइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही असार 13 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
3: पाइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही असार 13 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरिगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457517।
6: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आस्थाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भिगा बजार बर्दिया। मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्मृति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्मृति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही असार 13 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442955909 र 98442955

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पण को प्रतीक्षा में रहने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यर्थ रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मिश्रादी बारेर आशीर्वाद हामी तपाईँलाई जानकारी गराउँछौ। नेपालमा यतिखेर नेपालभरबाट विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम केही साथमा तपाईँ सुन्दै हुनुहुन्छ। हामीलाई हरेक दिन 8 बजेबाट 9 बजेसम्म सुन्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने तपाईँ लिन सक्नुहुनेछ। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी उपस्थित हुने गर्छौं। आज पनि यसै अन्तर्गत कार्यक्रमको शुभ चरणमा छौ। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछौ पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल, आज असार 8 गते, आज सोमबार। तदनुसार ईस्वी सन् 2026 जुन 22 तारिक नेपाल सम्मत 1146 तथलाथ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु। आज परम पवित्र पावन दिन छ शुद्ध ज्येष्ठ शुक्ल पक्ष। आजको दिनमा विशेष गरी हेर्दा यहाँबाट हेर्दाखेरि के देखिन्छ भने अष्टमी तिथि छ। सूर्य उदयमा 36:30 19:47 उत्तर फाल्गुन नक्षत्र, 14:30 दिनको 2:59 द्वेघाती योग, 25:33 भद्राकरण, 6:52 आज आनन्दादि युगमा भने श्री वत्स युग रहेको छ। आजको दिनमानको समय 34:36 बिहान सूर्य उदय, 5:11 जाँदा भयो। साँझ सूर्यास्त 7:01 रहनेछ। आज अष्टमी व्रत, आज वायु अष्टमी हो, भूमिरज पनि हो। अबको दिनमा तपाईँलाई जानकारी गरौं अबको क्रममा राशिफल सँगसँगै ग्रह गोचर। सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर कन्या राशिमा छन्। मंगल यतिखेर विशेषत मेष राशिमा रहेका छन् र बुध मिथुन राशिमा रहेका छन्। बृहस्पति कर्क राशिमा छन्। शुक्र

0: कर्क राशिमा छन्, शनि मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने आजको दिनमा सिंह राशिमा ग्रहबाट संकेत देख्न सकियो। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु। तपाईँका मेषवादी पारो राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेहरूको लागि आज छैटौं घरको चन्द्रमाले अलिकति शत्रु वृद्धि रहन्छन्, तथापि काममा भने सकारात्मक हुनेछ, स्वास्थ्यमा सामान्य गडबडी भने रहनेछ। उन्नति राम्रो छ तपाईँको लागि, काममा सकारात्मक ऊर्जा प्राप्त हुने योग रहेको छ। आजको दिनमा पाँचौं घरको चन्द्रमाले गर्दा आजको दिनमा पठन पाठन विद्यार्थीहरूको लागि सहज हुने योग देख्न सकिन्छ। तपाईँले सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुने युग छ, तथापि आजको दिनमा काममा पनि अलिकति असहज वातावरणको लागि राशिमा संकेत देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुन्छ, नभनेका कामहरू बन्दै जान सक्ने युग र सम्भावनाको लागि राशि कर्कटबाट संकेत देखिएको छ भने आमदामीका स्रोत भने घट्ने युग देखिन्छ। तेस्रो चन्द्रमाले पराक्रम भन्ने वृद्धि रहनेछ। सिंह राशि हुनेको लागि लामो दूरीको यात्राहरूमा सहज हुन्छ, काममा सहज हुनको लागि आजको दिन माग गर्दै आएका कामबाट पनि सकारात्मक ऊर्जा प्राप्त रहनेछ, मन परेका व्यक्तिहरूसँग पनि भेटघाट आजको राशिबाट संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ भने मान सम्मानमा वृद्धि हुनेछ, आर्थिक ताकेका कामबाट सकारात्मक हुन्छ, सफल आजको राशिबाट कन्या राशि बन्न सक्नेछ। कारण हो लग्नमा चन्द्रमा पनि छन्, तथापि ग्रहहरूले पनि सकारात्मक ऊर्जा गर्ने योग देखिन्छ। उन्नति र प्रगतिको लागि वातावरण धेरै राम्रो देख्न सकिएको छ, इष्टमित्रहरूले साथ दिनेछ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ भने काममा सकारात्मक ऊर्जा राशिबाट संकेत आजको तुला राशिमा संकेत देखिन्छ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ, काम सफलतापूर्ण रहनेछ भने गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत वृश्चिक राशिको ग्रहमा देख्न सकिन्छ। धनु राशि हुनेको लागि मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ, लामो दूरीको यात्राहरूमा सहज हुने काम र सम्भावना राम्रो हुँदाहुँदै पनि आजको दिनबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ, मन प्रसन्न रहनेछ, काममा भने विवाद आउन सक्ने योग रहेको छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग छ, मन परेका व्यक्तिहरूसँग भेटघाट पनि रहन सक्ने युग र सम्भावना धेरै राम्रो। आजको दिनमा मकरको लागि सातौं बृहस्पति उच्च भएकाले पठन पाठन र यात्रा पनि सहज हुने, सकारात्मक ऊर्जा मिल्ने दिन बन्न सक्ने योग छ। आजको दिनमा मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथमा नयाँ यात्राहरू पनि शुभारम्भ रहन सक्छ, तर मन अलिकति कता कता वेतन हुन सक्छ, खर्च भने अचानक वृद्धि रहनेछ। साथीभाइसँग रमाइलो क्षणमा दिन व्यतीत गर्न सक्ने योग छ, नयाँ प्रेम सम्बन्धीका प्रस्ताव आउन सक्ने योग र सम्भावना धेरै भएकाले आजको दिनमा खुसियाली स्वार्थ अगाडि बढ्नु राम्रो हुने योग राशिमा संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ख्यातम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आजै संगीतमय पुराण लगाउने लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

श्री परमात्मने नमः। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा समादरणीय सज्जन कार्यक्रम तपाईँ नेपालका पूर्व मैत्री पास्टर पश्चिम महाकाली दार्चुला लिपुलेख समयकै साथमा कार्यक्रम सुनिरहनु भएको छ। विभेद जानकारीहरू हामी तपाईँलाई दिइरहेका छौं। तपाईँलाई कुनै पनि ज्योतिष वास्तु संस्कार र संस्कृतिको बारेमा जानकारी चाहिएको छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँलाई थाहा छ हाम्रो स्टुडियोको नम्बर दुईटा हुन्, तर आज हामी तपाईँसँग कुराकानी त गर्दैनौ, र पनि दिउँसोको समयमा यिनै नम्बरहरूमा फोन गरेर तपाईँले हामीलाई विभिन्न कुराहरूको जानकारी लिन सक्नुहुनेछ। दुईटा नम्बर रहेका छन् 98453 97658 र 98143761। तपाईँ सिधा रूपमा सम्पर्कमा आउन सक्नुहुन्छ र आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी र विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान लिन सक्नुहुन्छ। आदरणीय सज्जन, कार्यक्रममा हामी आज तपाईँलाई एउटा मुहूर्त बारेमा केही चर्चा गर्ने एउटा प्रयास गरिरहेका छौं। वास्तवमा हामीले मुहूर्त हेरेकै हुँदैनौं के, हामीले मुहूर्त गर्भदानदेखि लिएर हामी मृत्यु पर्यन्तसम्मका 16 संस्कारहरू हामीले भनिएका छौं। अब यो के छ भने यो सबै संस्कारहरू हामी गरेर धेरै हामीलाई टाइम लाग्छ। हामी गृहस्थी धर्ममा रहेका छौं, होइन? हामी सबै कुराहरूको कर्म, सबै कुराहरूको धर्म, सबै कुराहरूको विधि र सबै कुराहरूको विधान हामीलाई पुर्याउन गाह्रो छ। म आज तपाईँलाई केही कुराहरूको चर्चा गर्छु। आज मलाई अलिकति अचम्म लागेको कुराहरू, हामीले जुन पढ्दै जाने क्रममा हामीले मुहूर्त चिन्तामणि भन्ने एउटा ग्रन्थ पढ्नुपर्छ, जो कि ज्योतिषकै सबैभन्दा अमूल्य ग्रन्थ हो मुहूर्त चिन्तामणि भन्ने ग्रन्थ। यो हामीले 9-10 कक्षादेखि नै पढ्दै आएको र यो वास्तवमा सधैँभरि पढ्नुपर्ने एकदमै कठिनाईको विषय रहेको, पूरा संस्कारहरूको बारेमा, पूरा नियमहरूको बारेमा, पूरा मुहूर्तहरूको बारेमा एकदमै महत्वपूर्ण ग्रन्थ मानिन्छ। ज्योतिषको अभिन्न अङ्ग हो मुहूर्त चिन्तामणि। त्यस कारणले गर्दा हामी त्यही मुहूर्त चिन्तामणिमा आज विशेष एउटा तपाईँहरूलाई रोचक पनि लाग्न सक्छ, वास्तवमा लेखिएको कुरा पनि के छ त भन्दा, नारायण गर्दाखेरि अथवा तपाईँका बालकहरू जन्मिए, छोराछोरी जन्मिए भने त्यो नारायण गर्दाखेरि कति दिनमा गर्ने, कस्तो कस्तो तिथिमा गर्दा र कुन कुन नक्षत्रमा गर्दा त्यो श्राद्ध तपाईँलाई फलिफाप हुन्छ भन्ने कुरामा हामी यहाँबाट तपाईँसँग जोडिने एउटा प्रयास गरेका छौं। मात्रै हाम्रो प्रयास हो कि हामी मुहूर्त चिन्तामणिको हामी संस्कार प्रकरणको हामी यतिखेर 11 श्लोकमा तपाईँसँग अडिक हुन चाहन्छौ। म तपाईँलाई यो श्लोक वाचन पनि गर्न सुनाउन चाहन्छु। तज्जात कर्मादि सो विधेयम् पर्वाख्यरिक्तो नथितो सुभेन्ने एकादशे द्वादशे द्वादशकेऽपि गस्रेहे मृदु ध्रुवाक्षी प्रचरोढ़ सुस्यात्। मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको हामी 11 श्लोक आज केही तपाईँलाई चर्चा गर्ने एउटा प्रयास गरिरहेका छौं। यहाँ लेखिएको छ, विशेष गरेर नरन गर्ने बेलामा अष्टमी चतुर्दशी र औंसी तिथिलाई छोड्नु, त्यस्तै गरेर चतुर्थी नवमी र चतुर्दशी तिथिलाई पनि छोडेर हामी विशेष अरू अरू तिथिहरूमा चाहिँ हामीले नामकरण संस्कारहरू गर्नुपर्छ भनेर हामीलाई यहाँ उद्धृत गर्न खोजिएको जस्तो लाग्छ मलाई। हामी त यो कुनै पनि हेर्दैनौ, बालक जन्मियो हामी 5 दिनमा, 7 दिनमा र 11 दिनमा हामी नरन गरिरहेका हुन्छौ नि, होइन? तर वास्तवमा के छ भने 5 दिनमा र 7 दिनमा छैन नियमहरू। मुहूर्त चिन्तामणिमा लेखेको छ एकादशे द्वादशके पिही, 11 दिनमा अथवा 12 दिनमा पनि गर्न सकिन्छ, है? सकभर 11 र 12 दिन भन्दा अरू दिनमा नामकरण यानि कि नारायण गर्न हामीले हुँदैन, है हजुर? त्यस कारणले गर्दा यो श्लोकको तपाईँलाई आज वाचन गर्ने एउटा यो कसैले पनि यस्ता कुरालाई ख्याल गर्नु हुँदैन हामी, है? वास्तवमा यहाँ फेरि के छ भने मृगशिरा नक्षत्र, रेवती नक्षत्र, चित्रा नक्षत्र र अनुराधा नक्षत्र अनि उत्तर सारा नक्षत्र, उत्तर भाद्रपदा र उत्तर सारा नक्षत्र, तीनटा उत्तरा नक्षत्र अनि रोहिणी नक्षत्र, हस्ता नक्षत्र र अश्विनी नक्षत्र, यस्तै गरेर
तिष्य नक्षत्र, स्वाति नक्षत्र अनि पुनर्वासु नक्षत्र, श्रवण नक्षत्र, धनिष्ठ नक्षत्र अनि सप्तदिष्ठ नक्षत्रमा बालकको नामकरण यानि कि कान फुक्ने काम हुन्छ नि, त्यो गर्नु अशुभ निकै नै शुभ मानिन्छ। अरू अरू तिथि र अरू नक्षत्र भन्दा त्यो तिथि पर्यो भने असाध्यै राम्रो हुन्छ। यो चाहिँ एघारौं र बाह्रौं दिनको दिन गर्नुपर्ने नियमहरू रहेको छ है। त्यस्तै गरेर अरू सकभर हाम्रो शास्त्रले के भन्छ भने रिक्त तिथि छोड्दै भन्छ क्या सधैँभरि। वास्तवमा रिक्त भनेको रिक्तै हुन्छ। जस्तै चतुर्थी नवमी र चतुर्दशी तिथिमा केही कुराहरू लेनदेन गर्नुहुन्न, अब भन्न नरन गर्न पनि अशुभ मान्दो रहेछ शास्त्रले। ल्याउनुहोस् त्यस्ता तिथिहरू छन् जो पर्व भन्ने गरिन्छ, अष्टमी होइन, अनि चाहिँ अमावस्या भनेको चाहिँ औँसी, यस्ता तिथिहरूमा अनि चतुर्दशीहरूलाई चाहिँ यो के भन्छ अलिकति पर्व भन्ने गरेकाले यो पर्वमा सकभर नगर्नु भनेर शास्त्रमा उल्लेख गरिएको छ। अब हामी यति धेरै ठूला कुरा नगरौं, हामीलाई नरन गर्ने तिथि र मुहूर्तहरू पनि हामीले ख्याल गर्दा रहेनछौ नि त। हामी कति संस्कार भन्दा तल छौ, बुझ्नुहोस् है। हामी नरन गर्ने बेला पनि तपाईँ हामी कसैले पनि मुहूर्त हेर्ने काम गर्दैनौ है। अनि हामी जब बालक आमाको गर्भाशयबाट बाहिर निस्किसके पछाडि लु हामीलाई सूतक शुरू भयो भन्छौ, होइन। वास्तवमा बालक जन्मिसके पछाडि त्यहाँ ग्रह शान्ति गर्नुपर्ने विधानहरू, त्यहाँ चाहिँ दानहरू गर्नुपर्ने विधानहरू हामीले भागवतमा सुनेका छौँ नि। नन्द बाबाले चाहिँ श्री कृष्ण जन्मिसके पछाडि गाईहरू दान गर्नु हो होइन, ब्राह्मण ल्याएर चाहिँ स्वस्थ शान्ति गर्नुभयो, किन हजुर यो उहाँलाई सुतक लागेन र भने हामीलाई मनमा खोल्दै हुन सक्छ। सुतक लाग्छ कहिले? सुतक लाग्छ यावन्नो छिद्यते नालम तावत नाप्नोति सुतकम, छिन्ने नाल तत पश्चात सूतकम तु विधीयते है। यावन न उछिन्द्यन्ते है, जुन बेलासम्म नाल छेदन गरिँदैन त्यो बेलासम्म सूतक लाग्दैन है। यो सूतक लाग्नु भन्दा पहिले र बालक जन्मिसके पछाडि गर्ने कर्म हुन्छ नि हजुर, त्यो कर्म जात कर्म विधीयते है, असाध्यै ठूलो कर्म हो हजुर, असाध्यै ठूलो कर्म। त्यो बेला गरेको दान, त्यो बेला गरेको गुरु दर्शन, त्यो बेला गरेको ब्राह्मण दर्शन, आहा के कुरा गर्नु, के व्याख्या गर्नेछु। हामीले भागवत सुन्छौं, हामीले घरमा पुराण लगाउँछौं, तर त्यो पुराण लगाइसके पछाडि हामीलाई दिन खोजेको संस्कारहरू हामीले कहिल्यै पनि बुझेनौँ हजुर, किन थाहा छ? कहिल्यै पनि बुझेनौँ हामी। हामीलाई यस्ता कुरा भागवत मार्ग गरिदियो भने रिस उठ्छ तपाईँहरूलाई, अलि राम्रा राम्रा कुरा गरेर चाहिँ जानु नि, किन यो बाह्र थरी कुरा गरेर तपाईँलाई यस्तो लाग्न सक्छ होइन। त्यस कारणले गर्दा यो अलिकति हामी विधानमा टेकेर अगाडि बढ्यौँ भने हामी

कन्यालाई भए पनि यसो टिको लगाएर 5 रुपियाँ 10 रुपियाँ कति सकिन्छ त्यो दिनुभयो भने त्यो पनि शुभ मानिन्छ भन्न खोजे है है नारायणी जाँदाखेरि पनि सुत साइत हेर्नु पर्दो रहेछ थाहा पाउनुभयो तर हामी 11 र 12 दिन गर्दाखेरि अर्को एउटा कुरा के छ भने यो एउटा मात्र शास्त्र हेर हुँदैन निर्णय सुन्दरीले लेखेको कुरा 11 दिनमा चाहिँ शुद्ध हो पनि भनेर लेखेको छ है त्यस कारणले गर्दा हामी 11 दिनलाई हामी तपाईँलाई 11 दिनमा नारायण गर्नु भनेर जानकारी पनि गराइरहेका छौँ। अब यो किन गरिन्छ अथवा होइन यो जातक कर्म यो बच्चा जन्मिसकेपछि गर्ने कर्महरू ग्रहका विधिहरू ग्रह शान्तिहरू हामी किन गरिन्छ त भन्दा जातक कर्म क्रिया कुरिया पुत्रायु श्रीते ग्रह दोष बिना साय सुतिका सुविक्षे भृगुले भन्नुहुन्छ जातक कर्म यानि कि बालक जन्मिसके पछाडि नाल काट्नु भन्दा पहिले गर्ने कर्म गरियो भने वृद्धि हुन्छ आयु वृद्धि हुन्छ परिपूर्ण कामना हुन्छ। हाम्रा भागवतका श्रीकृष्ण भगवानको पनि के गरिएको थियो यो जातक कर्म विधानले गरिएको थियो कति लाख गाई दान गरे भन्ने हामीलाई सुन्छौँ होइन 9 लाख गाईहरू दान गर्नुभयो भन्ने कुराहरू सुन्छौँ। त्यो कर्म गरिसके पछाडि भगवानमा 6 भगहरू उत्पन्न भए त्यही 6 भगलाई नि भगवान भन्ने गरिन्छ। भनेपछि तपाईँका छोरा र हाम्रा छोरालाई पनि हामीले ठूलो मान्छे बनाउन कर्म गर्नुपर्दो रहेछ। कर्म छोडियो भने हामी पछि पर्छौँ हजुर धेरै कुरामा तपाईँहरूलाई फल मिल्छ। कुनै पनि कर्म गर्दा हामी कर्मभन्दा बाहिरका कर्महरू गरियो भने हामीलाई धेरै ठुला दोषहरू लाग्छन्। हामी कर जानेका मतलब ब्राह्मणको छोरो अथवा त्यसमा पनि म त ब्राह्मण पुरोहित भागवत पनि वाचन गर्छु म त पुरोहित काम पनि गर्छु भन्दा हामी नाक फुलाउँदै हिँड्ने ब्राह्मणहरूले पनि अलिकति सोच्नुपर्ने बेला आएको छ। हामीले कर्म गरेका छैनौ एकजनालाई पनि हामीले फोन गरेर जानकारी गराउनुहोस् त तपाईँहरूले बच्चा जन्मिसके पछाडि र नाल काट्नुभन्दा पहिले कसैलाई दान गर्ने ग्रहका पूजा गर्ने विधि गर्नुभएको छैन किनभने हाम्रो संस्कारमै त अहिलेसम्म तपाईँलाई थाहै छैन हजुर तर लेख्न त लेखेको छ शास्त्रमा किन कमजोरी भयो भन्दा गुरुहरूले त्यसलाई त्यो कुराको ज्ञानको प्रकाश पार्न पनि छोड्नुभयो अथवा सक्नु भएन भनौँ होइन हामी त्यो बेला ग्रह शान्ति गर्ने कर्म गर्ने ठुल्ठुला एकी गर्न सक्दैनौँ तथापि हामी मैले अघि पनि तपाईँलाई भनिसके जातक जन्मिसके पछाडि केही कुराहरूको दान गर्नुहोस् क्या हजुर केही भएन भने एउटा सानी कन्या छोरी मान्छेलाई टिको लगाएर दान गर्नुहोस् अथवा ब्राह्मण गुरुहरूलाई घरमा गुरुजी एकछिन आइदिनु पर्यो भनेर गुरुहरूलाई बोलाएर केही दान गरिदिनुहोस् त्यो गरियो भने छोराको श्री आयु वृद्धि र पराक्रम विद्या सबै कुराले तेजिलो हुन्छ बच्चा है यो कुराको जानकारी गराए। अब यो नारायण समाजीका केही कुरा गर्दै तपाईँलाई 10 मिनट बितिहाल्यो अब हामी जान्छौ तपाईँका विषय हामीलाई धेरैले फोन गरेर यस्ता कुराहरू गरिदिनु पर्यो भने हामीलाई धेरैले जानकारी गराउनु भएको थियो हामीले यो प्रसङ्ग आज जोडेका हौ। आदरणीय सज्जन कार्यक्रम ज्योतिष तर्फ हो नारायणको बारेमा केही चर्चा गरे यस्तै यस्तै कुराहरू सुन्नको लागि हामीसँग दैनिक रूपमा जोडिनु पर्ने हुन्छ है हामी संस्कारसँग जोडिरहेका छौँ। बालक जन्मिसके पछाडि दाँत आउँछ दाँत आउँदाखेरि के फल मिल्छ त है हामीले तपाईँलाई पहिले पनि यो कुराको जानकारी त गराइसकेका छौँ तथापि आज पनि तपाईँलाई दोहोऱ्याउँछौ तपाईँ हामी गृहस्थीमा झुलेका छौँ हजुर आफ्ना छोरा भन्यो छोरी भन्यो श्रीमान भन्यो श्रीमती भन्यो आमा बाबा अनि माता पिता भन्दै हामी आफ्ना मामा माइजू फुपू सानीमा काकीहरू भन्दा भन्दै हामी चाहिँ सांसारिक मोहमा डुबिरहेका छौँ। हामीलाई यादै हुँदैन हजुर संस्कार र संस्कृतिको बारेमा कतिचोटि जानकारी गराउनु कतिचोटि तपाईँलाई जानकारी गराइसकेको छु मैले र पनि तपाईँलाई सम्झिन गाह्रो छ हामी म दोहोऱ्याइरहने एउटा प्रयास गर्छु। हामी मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको हामी 13 श्लोकको तपाईँलाई जानकारी गराउँछु। मासे चित प्रथमे भवेत सदसनो बालो मिनसे स्वयं अन्यासः क्रमतो नुजात भगिनी मात्र

बालकको दाँत पलाउनु असत्य राम्रो कुरा हो, तर कति महिनामा दाँत पलाउनु त? सबैभन्दा पहिलो महिनामा दाँत पलायो भने मासे चेत प्रथमे भवत सदसनो बालो विनश्य स्वयं अहो

पहिलो जन्ममा बालुको दाँत पलायो भने अथवा आफैलाई धेरै ठूलो कष्ट मिल्छ अरे. दोस्रो महिनामा बालुको दाँत पलायो भने आफ्नो भाइहरू अथवा चाहिँ असर गर्छ अरे. तीनौ महिनामा तेस्रो महिनामा आफ्नो दिदी बहिनीहरूलाई असर गर्छ. चौथो महिनामा दाजुहरूलाई पनि असर गर्छ अरे. पाँचौ महिनामा होइन आफूभन्दा ठूलो भाइहरूलाई. चारौं महिनामा चाहिँ माता भनेर लेखेको छ है. चारौं महिनामा पलायो भने आमालाई धेरै ठुलो कष्ट हुन्छ. पाँचौं महिनामा आफूभन्दा ठूलो भाइहरूलाई अलिकति अशुभ हुन्छ. छैटौं महिनामा उत्पन्न भयो भने सुखी हुन्छ अरे. सातौं महिनामा है. चारौं महिनामा पलायो भने आमालाई धेरै ठुलो कष्ट हुन्छ. पाँचौं महिनामा आफूभन्दा ठूलो भाइहरूलाई अलिकति अशुभ हुन्छ. छैटौं महिनामा उत्पन्न भयो भने सुखी हुन्छ अरे. सातौं महिनामा आठौं महिनामा स्वास्थ्य सुधार हुन्छ अरे. नवौं महिनामा धनहरू प्राप्त हुन्छ अरे. दशौं महिनामा सुख हुन्छ अरे. त्यसरी हामी यो बालकको जन्ममा तपाईँहरूलाई भन्ने गर्छ. हामी कतिसम्म मामाहरूलाई पेर्ने पनि कुराहरू प्रसङ्ग सुनिन्छ होइन. त्यो पनि एउटा कुराहरू छन्. यो के छ भने तपाईँलाई एउटा कुरा के बुझ्नु भने शास्त्र अनेक छन्. यो शास्त्रहरूमा तपाईँहरूसँग रहेर हामी कुराकानी गर्दै गर्दा कुनै कुनै शास्त्रहरूको द्वन्द्व परिरहेको हुन्छ. त्यसलाई निराकरण पनि हामी त्यसै अनुसारले गरिरहेका हुन्छौँ है. यो दाँतको बारेमा पनि तपाईँलाई मैले छोटो जानकारी गराएँ. मलाई योभन्दा पनि एकदम खुसी लागेको थियो आज नारायण गर्ने दिदीहरूको बारेमा र दान गर्ने दिदी तपाईँलाई जानकारी गराउन पाउँदा धेरै हर्षित छु. आज आदरणीय सज्जन कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा हुनुहुन्छ. हामीलाई धेरैले फोन गर्नुहुन्छ अनि उहाँले मलाई सोध्ने गर्नुहुन्छ, गुरुजी बच्चाको भाषाई गर्नुपर्ने भयो अथवा अन्न प्राशन गर्नुपर्ने भयो. उहाँले भन्नुभएको छ हाम्रा गाउँघरका गुरुहरूले यहाँ हाम्रो घरमा सप्ताह लागिरहेको छ, सप्ताहको सँगैको दिन भातखुवाई गर्दा हुन्छ अरे. यस्तै यस्तै कुराहरू अथवा आज चाहिँ एकाद मानौ न आज चाहिँ कुनै पर्व हो, पर्वमा चाहिँ हामीले खुवाउन लागिरहेका छौँ, हुन्छ कि हुँदैन लगायतका धेरै कुराहरू हामीलाई प्रश्न गर्ने गर्नुहुन्छ. त्यसको निराकरण हामी तपाईँलाई रेडियोको माध्यमद्वारा एकैसाथमा नेपालभरमा एकैसाथमा भइरहेका कुराहरूलाई यहाँ घटित गर्ने एउटा प्रयास गरेका छौँ. अन्नप्राशनका मुहूर्तहरूले के भन्छन् त, मुहूर्तहरूमा कस्ता छन् त, रिक्तानन्दाष्ट दर्शम हरिदिव समथो सौरी भौमार्क बारान लग्नम जन्मक्ष लग्नाष्टम गृह लवगम मीनमेषा दिकम च हित्वा षष्ठ समय मासस्य

0: मूर्तहरूले लेखेका छन्। सबैभन्दा पहिले मैले अहिले पनि भनिसकेको छु, ज्योतिष शास्त्रमा रिक्त तिथि छोड्नु है। अब तर अन्न प्राशन गर्दा रिक्त तिथि पनि छोड्नु, नन्दा तिथि पनि छोड्नु भनेको रिक्त तिथिमा चार, नौ र चौध तिथि पर्छन्। जस्तै चतुर्थी, नवमी र चतुर्दशी तिथि। नन्दा भनेको चाहिँ प्रतिपदा षष्ठी एकादशी तिथि है। त्यस्तै गरेर अष्टमी तिथि, औंसी तिथिहरू अनि द्वादशी तिथिहरू छोडेर शनिबार, मंगलबार र रविबार छोडेर अथवा आइतबार छोडेर के भनेको छ भने मंगलबार र शनिबारलाई अनि रोगीबार पनि मान्ने गर्छ। त्यस्तै गरेर लग्न, जन्मको लग्न छोड्ने, जन्मको नक्षत्र पनि छोड्ने, जन्मको लग्नबाट आठौं भावमा एकदमै स्थिर ग्रहहरू, शुभ ग्रहहरू पारेर अनि पञ्चाङ्गहरू शुद्धि गरेर है, विशेष गरेर छोरी मान्छेको चाहिँ पाँचौं महिनामा र छोरा मान्छेको चाहिँ छैटौं महिनामा यो अन्न प्राशनका मुहूर्तहरू गर्नुपर्छ। त्यसमा पनि के सुन्दर राम्रो भन्दा उत्तर फाल्गुनी नक्षत्र, उत्तर साढा नक्षत्र, उत्तर भाद्रपद नक्षत्र, रोहिणी नक्षत्र, मृगशिरा, रेवती, चित्रा र अनुराधा नक्षत्र, अस्ता, अश्विनी र तिष्य नक्षत्र अनि अभिजित नक्षत्रहरू एकदमै राम्रो पारेर स्वाति नक्षत्र, पुनर्वसु नक्षत्र, श्रवण र धनिष्ठ अनि सप्तभिष्ठ नक्षत्रमा चाहिँ जातकको अन्न प्राशन गर्नु भनेर शास्त्रमा लेखेको छ। अन्न प्राशन गर्दा बार बेला पनि हेर्नुपर्छ। फेरि बार बेलामा चाहिँ अमृत बेला पारियो भने धेरै कुरामा सुख हुन्छ। खानेकुरामा सधैँभरि भोक नरहने, सुखी र समृद्धि रहने खालको हुन्छन् यो अन्न प्राशन गर्नेका विधिहरू है। अब यो यसमा के छ भने यति मात्रै नभएर कुन बेला खाइएको छ त्यो बेलाको ग्रहको लग्नहरू पनि हेरिन्छ, त्रिकोणहरू पनि हेरिन्छ, केन्द्रहरू पनि हेरिन्छ। यसमा धेरै कुराहरूको विधानहरू छन्। यसमा चाहिँ मैले तपाईँलाई किन यो जोडिरहेको छु भने कुनै पनि पर्वमा जस्तै कसै कसैले भन्ने गर्नुहुन्छ नि, अब यो चतुर्मास शुरू हो होइन, यस्तो बेला गरिहाल्नुहुन्छ, अह हुँदैन नि हजुर, विशेष बार्नु पर्ने बेलाहरू रहेको छ। यो बेला बार्नु भयो भने चाहिँ तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। सबै कुरा चतुर्मास भन्ने बित्तिकै तपाईँलाई सबै कुराहरू पर्दैन। त्यस कारणले गर्दा यो तपाईँहरूले बुझ्नै पर्ने कुराहरू छन्, यो बुझ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। यो तपाईँलाई मैले आज नारायण गर्ने जानकारी गराएँ र अन्न प्राशनको पनि विधिहरू तपाईँलाई जानकारी गराइसकेको छु। आदरणीय सज्जन, कार्यक्रम हामी ज्योतिष दर्पण सुन्दैछौ नेपालभरबाट। कतिले चाहिँ हाम्रो आवाजलाई रेकर्ड गरेर राख्नु पनि राख्छु पनि भन्नुहुन्छ, धेरैले हामीलाई यो रेकर्डहरू पछि पनि कतिचोटि भेटै गरेर हामीलाई सुनाउनु भएको छ होइन। अनि हामी अन्न प्राशन तपाईँलाई नारायण गर्ने विधिहरू भनिसकेका छौँ। त्यस्तै गरेर अब हामी तपाईँलाई अर्को एउटा कुरा जानकारी गराउँछु। अघि मैले जोडिसकेका छु कि चतुर्मास हुने बित्तिकै सबै ग्रहहरू शुद्ध हुँदैन। के लेखेको छ भन्दा कान छेर्दाखेरि चाहिँ सद्भग, अर्को कुरा तपाईँलाई फेरि एकदम महत्वपूर्ण कुरा छ, हामी यही बेला छौँ। अब यो बेला हाम्रो चतुर्मास व्रत शुरू भइरहेको अवस्थाहरू छन्। अब यो 26 गतेबाट कार्तिक महिनासम्म चाहिँ यो चतुर्मासको बेला परिरहेको छ नि त, यो बेला हामीले त्यसलाई विशेष ध्यान दिनुपर्छ। त्यस कारणले गर्दा यो कर्णभेद यानि कि कानलाई छेदन गर्ने, कान छेर्ने मुहूर्तमा चाहिँ विशेष गरेर चाहिँ के लेखेको छ भने यसलाई चाहिँ बार्नु है फेरि भनेको छ है। यो के बार्नु भनेको छ त म तपाईँलाई जानकारी गराउँछु, उनी तपाईँले ध्यान दिएर सुन्नुहोला है।
1: हेत्वैतांस्तत्र पोषा बहरि सैनम जन्ममासम चरिक्ताम युग्मादम जन्म तारामृतु मुनि वसुभिः।

0: तहा मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको विशेष गरेर 24 श्लोकको यो तपाईँलाई वाचन गरे मैले। यसमा के लेखिएको छ त भन्दा कान छेर्दाखेरि कर्णभेद मुहूर्तको बेलामा चैत्र महिना नपार्नु, पुष महिना नपार्नु, तिथि क्षयहरू नपार्नु, तिथिहरू क्षण भएको बेला नपार्नु। हरि शयन काले हे हरि शयनम जन्म मासे तरिक्त, हरि शयन भनेको हरि शयनदेखि हरि बोधनीसम्म भनेको यो असार महिनाको 26 गतेबाट, यानि कि यो सालको चाहिँ त्यो परेको छ। यो चतुर्मास भनौँ, तपाईँले बुझ्ने भाषामा चतुर्मासभित्र पनि कान्छे नहुँदो रहेनछ है। अनि विशेष गरेर रिक्त तिथि त मैले बारम्बार तपाईँलाई भनिरहेको छु, चतुर्थी नवमी र चतुर्दशीमा त शुभ कर्म गर्नै हुँदैन। अनि सम वर्षमा, दुई वर्षमा, चार वर्षमा गर्न हुँदैन। त्यस्तै गरेर छैटौं, सातौं र आठौं महिना र बाह्रौं अनि सोह्रौं दिन बुध, गुरु र शुक्रलाई एकदमै राम्रो पारेर सोमबार होइन, अनि श्रवण, धनिष्ठा, पुनर्वसु, मृगशिरा, रेवती, चित्रा, अनुराधा, अस्ता, अश्विनी, पुष्य, अभिजित, यस्ता यस्ता दिनहरूमा चाहिँ कान छेर्न असाध्य शुभ हुन्छ। विशेष गरेर म तपाईँलाई किन जोडिरहेको छु भने हामी धेरै कुराहरू के हजुर, लु हजुर मेरो त घरमा सप्ताह छ, सप्ताहको अन्तिममा व्रत बन्द गर्नुहुन्छ अरे, लु गरिहाल्ने है गरिहाल्ने, जुराउनु पर्दैन अरे केही पनि, मुहूर्त पनि चाहिँदैन अरे ए मेरो भगवान। खाने मुहूर्तमा सुत्ने मुहूर्त हुन्छ, कहिले हुँदैन हजुर, आफूलाई मन लागेको बन्दीमा हुँदैन नि हजुर। यो एउटा संस्कार हो, तपाईँलाई कतिको याद गर्नुभएको छ, तपाईँका छोरा नातिहरूले भतिजहरूले आज भोलि बिहान उठेर गायत्री मन्त्र जप गर्न छोडिसक्नु भएको छ, हो कि होइन? यो किन छोड्नुभयो त भन्दा तपाईँले गर्दा छोड्नु भएको, उहाँले किन यस्तो बताएको थियो भन्दा यो भएको कारण के हो त भने, तपाईँले बिना मुहूर्तमा, तपाईँले बिना साहित्यमा व्रतबन्ध कर्म गरिदिनुहुन्छ, अनि व्रतबन्ध कर्म बिना मुहूर्त र बिना साहित्यमा गरेपछि अनि तपाईँको छोरोले कहीँ जप गर्नुहुन्छ त आफैमा, हामी नि तपाईँहरूसँग, तपाईँले नि गर्दा हामी बिग्रेका हौ, तपाईँले नि गर्दा हाम्रा छोराहरू बिग्रेका हौ कि हजुर। त्यही भएर मुहूर्त हेर्नुपर्छ है, मुहूर्त हेरिएन भने कुराहरू धेरै कुरामा समस्याहरू पार्छन्। यहाँ वास्तवमा यो श्लोकले के भन्न खोज्याएको त, हामी त्यो पनि छोड्नु पर्यो, चतुर्मास पनि छोड्नु पर्यो होइन, अनि पर्वहरू पनि छोड्नु पर्यो, रिक्त तिथिहरू पनि छोड्नु पर्यो। त्यस कारणले गर्दा यो के हुन्छ भने यसमा पनि कसै कसैको भेदहरू पाइन्छ क्या हजुर, किन छोड्ने होला, के हुन्छ त यो जन्म महिनामा कपाल काट्यो भने, जन्म महिनामा चाहिँ कान छेड्यो भने होइन, यो जन्ममा से छुर कर्म यात्रा कर्णस्य भेदम कुरुते हि मोहात्, मोहस ऊ एकदम घमण्डसँग चाहिँ उसले आफ्नो नियमहरू छोड्छ भने के हुन्छ, मूढस्थ रोगी ही धन पुत्र नाशम प्राप्नोति मूढम निधनम तदाशु हो। मूढ जो मूर्ख छ रोगी हुन्छ, धन पुत्र नाशम जो आफू पिताजी बनेर माताजी बनेर कर्म छोड्छ भने ऊ रोगी हुन्छ, उसले आफ्नो छोराहरूलाई गुमाउन पनि पर्ने हुन्छ, गुणम निधनम तदाशु प्राप्नोति, कति डेन्जर छ कुरा हेरौँ त, संस्कार हो यो हजुर। अनि हामी भन्ने गर्छौँ यता कपाल काट्ने अनि भोलि पर्सि पर्छ भन्नु, उदाहरणको लागि है फेरि हजुर, यो यता कपाल काटिसके पछाडि केही दिन पछाडि हाम्रो कुनै न कुनै कारणवश कसैको डेथ भयो, मृत्यु भयो भने यो कपाल काटेर होइन, यो उता गाडीबाट पल्टेर लडेको अनि मरेको, त्यस्तो खालको मान्छेको चाहिँ के हुन्छ विचार हुन्छ। मृत्यु प्रकरणमा यस्ता कुराहरूमा धेरै कुरामा ख्याल गर्नुहोला, यो चाहिँ हामीले कान्छे नै मुहूर्तमा, हामीले यसमा पनि फेरि के छ भने जन्मको लग्नहरूबाट शुद्धि गरेर त्यो दिनको पनि मुहूर्तहरू चाहिन्छ, त्यो दिनको पनि मुहूर्तहरू बनाएर चाहिँ तपाईँले के गर्नुपर्छ, यी कर्महरू गर्नुपर्छ। यी कर्महरू गरियो भने हामी प्रशस्तै तपाईँहरूलाई उन्नति र प्रगतिमा लाने खालका वातावरण हामी यहाँ सिर्जना गर्न सक्छौँ। आदरणीय सज्जन, यो एउटा कर्म हो, हामी कर्मबाट च्युत हुन हुँदैन, कर्म भन्दा हामी बाहिर कहिल्यै पनि काम गर्न हुँदैन है। त्यसै गरेर हामी धेरै भन्दा धेरै कर्महरूको हामी कर्महरू पनि यसै गरी हामी नजुराइकन गर्यो भने कान ट्रोलिङ छेड्न हुँदैन होइन। कुन बेला चाहिँ हामी केस खोर्न हुँदैन त, आज म तपाईँलाई यो कुराको पनि एउटा जानकारी गराइरहेको हुन्छु। ऋतुमस्या सुतिकाया सुनश्चौला दिनाचरे ज्येष्ठा पत्यस्य न ज्येष्ठे कैश्चिन मार्गे निश्यते। ऋतुमत्यः सुतिकायः सुनश्चौला दिनाचरे ज्येष्ठा पत्यस्य न ज्येष्ठे कैश्चिन मार्गे निश्यते। रजस्वला भएको बेलाका छोराहरूलाई कर्म गर्नुहुन्न है हजुर, बुझ्नुभयो। अनि अर्को कुरा के छ भने धेरै कुरामा ध्यान चाहिँ के दिनुपर्छ भने अब जन्मिने लागेको छ नि हजुर, अथवा तपाईँको माताजी गर्भिणी भइसक्नु भएको छ महिना कटेको छ भने पनि मनोनिर गर्न हुँदैन, व्रतबन्ध कर्महरू गर्न हुँदैन है। अनि के छ भने महिनामा मुन्डन गर्न हुन्न भनेर पनि शास्त्रमा लेखिएको छ। यो चाहिँ अर्को एउटा कुरा आचार्यले के भन्नुभएको छ भने जेठो छोराको पनि फेरि मङ्सिर महिनामा पनि मुण्डन गर्न हुँदैन भनेर पनि लेखेको छ मुहूर्त चिन्तामणिहरूमा है। यस्या माङ्गलिकम कृत्या तस्य माता रजस्वलः तदा सा मृग पाप्नोति पञ्चमम दिवसम विना। आहा कति डेन्जरको लेख्छ त, पञ्चमम दिवसम विना, पाँचौं दिन भन्दा पहिले गरेको कर्म छ भने त के हुन्छ, रजस्वला भएको पाँचौं दिन भन्दा पहिले गरेको कर्म छ भने ठूलो कुरामा चाहिँ दोष लाग्छ है हजुर। यो दोषबाट हामी पनि बस्नुपर्छ, अरूलाई पनि बचाउनुपर्छ, सबैलाई जानकारी गराउनु होला है। के छ भने ज्ञान भन्ने कुरा नि हजुर, तपाईँले अरूलाई पनि दिनु पर्ने खालको ज्ञानहरू छ यहाँ। अब हामी जेठ महिना पनि छोड्ने भन्यौँ, मङ्सिर महिना पनि छोड्ने भन्यौँ, आमाको रजस्वला भएको पाँचौं दिनसम्म पनि छोड्ने भन्यौँ होइन, छ महिना कटिसकेको गर्भाशयमा आफ्नो भाइ बहिनीहरू छन् भने पनि छोड्ने भन्यौँ। तर यी सबै कर्महरू कुन बेला चाहिँ लागू हुँदैन, फेरि त्यो पनि थाहा पाउनु पर्यो नि हजुर, कुन बेला चाहिँ लागू हुँदैन त भन्दा विशेष गरेर चाहिँ हुन्छन्, कुनै पनि आफूले घरमा एक दुई गर्नु परेको छ, भागवत लगाउनु पर्यो, अब नान्दीमुखी श्राद्ध गर्नुभन्दा पूर्व हामीले मुण्डन गर्नुपर्छ भागवत लगाउँदा। कतिको ख्याल गर्नु भएको छ, अब आजकल त भागवत लग्न पनि केश मुण्डन गर्न छोडिहाल्यो, बाबाको श्राद्ध गर्ने बेला पनि मुण्डन गर्न छोडिहाल्यो होइन। अब यस्ता कर्महरू कति छन् गर्दै, ए गुरु के को कपाल खौरिने, आफ्नै कपाल त हो, मैले मिलाएर आएको छु गरिदिनुहोस्, त्यस्तो कर्महरू नगर्नु है गुरुहरू। जसले चाहिँ कपाल नखौरिकन श्राद्ध गर्न थाल्छन् भने त्यो श्राद्ध गरेको अर्थै छैन हजुर, किनभने विधि पुगेन नि हजुर। खाना खाने बेला भोजा चाहियो अथवा भनौँ न भात दाल सब्जी भरि कति मिठो हुन्छ, भातमा चाहिँ हारा पुग्छ हजुर। त्यस कारणले गर्दा यी कर्महरू हामीले अवश्य मेरो तपाईँहरूले जुराएर कर्महरू गर्नुपर्छ, बल्ला बल्ला गरेको कर्महरू हुन्छ, त्यो कर्म पनि हामीले छोडियो भने हामी धेरै पछि पर्छौँ कि हजुर। त्यस कारणले गर्दा त्यो कर्महरू नछोड्नु होला भन्न चाहे, विशेष गरेर विवाहको दिनमा यो हामीले कर्म गर्नुपर्छ, मुण्डन कर्महरू गर्नुपर्छ। त्यस्तै गरेर कुनै पनि यज्ञहरू गर्दाखेरि पनि हामीले मुण्डन कर्म गर्नुपर्छ, अथवा आफ्नो आमा बुवाहरूको मृत्यु भयो अथवा त मुण्डन गर्नै पर्यो, न औँसी हेर्नु पर्यो, न रिक्त हेर्नु पर्यो, न चाहिँ कुनै महिना हेर्नु पर्यो, न त कुनै दिन हेर्नु पर्यो, त्यो त अनिवार्य गर्नु पर्यो। यसलाई के भनिन्छ, अति आवश्यक चाहिँ गरि नहुने कर्महरू भित्रमा पर्छ क्या हजुर। अनि वास्तवमा यो के छ भने हामी कहिलेकाहीँ जेल पर्ने होइन, विदेशतिर जाने, हामी घरमा आइसके पछाडि मुण्डन गर्ने कर्महरू छ। हाम्रो संस्कारमा के छ भने कुनै पनि मन्दिरमा प्रवेश गर्नुभन्दा पूर्व सबै मान्छेलाई मन्दिरभित्र प्रवेश गर्न दिन हुँदैन हजुर। जुन दिन पनि जस्तो पनि वस्त्र लगाएर मन्दिरभित्र प्रवेश गर्छौ नि हजुर, त आफ्नै घाटा छ त्यसमा। यो चाहिँ एकदमै झन् तपाईँलाई इम्पोर्टेन्ट कुरा आयो है हजुर। जस्तै मानव उदाहरणको लागि कुनै तपाईँको गाउँमा एउटा राधा कृष्ण मन्दिर छ, अथवा शिव पार्वतीको शिव मन्दिर छ, अथवा चाहिँ कुनै त्यहाँ भगवती दुर्गाको मन्दिर छ, त्यहाँ गएर चाहिँ हामी ब्राह्मणलाई भन्छौँ गुरुबा तपाईँ मात्र किन भित्र पर्ने, हामी पनि त भित्र बस्न पाउनुपर्छ, हामी पनि त भगवानको अधिकारी हौ। तपाईँहरू भगवानको आधिकारिक हुनुहुन्न, तपाईँ भगवानको अधिकारले युक्त हुनुहुन्न, किन तपाईँको लवाई त्यो खालको छैन। तपाईँको आज बिहान खाएको र हिजो बेलुका खुवाएको भोजन शुद्धि छैन भने तपाईँले मन्दिरमा भित्र पस्न पाउनु हुँदैन हजुर। बिहान उठेर नुहाउनु धुँदा कुरा परेजाओस्, गायत्री मन्त्र छैन, आफ्नो शरीरमा जनाइन छैन, त्यस्ता मान्छे मन्दिरभित्र पस्नु गर्न पाउँछ? आफ्नो कर्म गर्नुहोस् न हजुर। हामीले अलिअलि कुरा सुनेका छौँ दलित जातिलाई चाहिँ पस्न दिँदैन भन्ने कुरा, दलित जाति पनि उस्तै हो, ब्राह्मण पनि उस्तै हो हजुर, सबै जाति उस्तै हो, केही फरक छैन। जो कर्म गर्यो त्यो बलवान हो, जो कर्म गरेन त्यो पनि के हो, उस्तै हो हजुर। त्यस कारणले गर्दा सबैले यो के हुन्छ, मैले पनि यहाँ कुरा के जोड्न खोजेँ भने कस्ता नियम लाउँथ्यो भने जो एकचोटि कुनै गल्ती गरेर जेलमा गयो नेलमा गयो अनि फर्केर आइसके पछाडि घरमा आएर मुण्डन गरेर शुद्धि हुनुपर्ने, उहाँ के खायो कस्तो कस्तो होइन दशाहरू भयो, त्यो कर्मलाई पार गर्नको लागि मुण्डन गर्नुपर्छ हजुर। मुण्डन गरेपछि हाम्रो एउटा छुट्टै शरीरलाई एउटा ऊर्जा पनि प्राप्त हुन्छ हजुर है। अनि धेरै अप्ठ्यारो परिहाल्छ भने ब्राह्मणको आशीर्वाद लिनु, ब्राह्मणको आज्ञा लिइसके पछाडि र राजाको आज्ञा लिइसके पछाडि पनि केश मुण्डन गर्न सायद हेर्नु पर्दैन है हजुर। अनि के छ भने आत्मसाहस गरिदिनु भयो भने हामी पक्कै पनि धर्म कर्म आस्था र विश्वासमा अगाडि बढ्यो भने हामी तपाईँहरूसँग अगाडि बढ्ने एउटा प्रयासहरू सबै कुराहरूमा सफल प्राप्त हुन्छ। आदरणीय सज्जन, हामी कार्यक्रम ज्योतिष ठाकुरको बसाइमा छौँ, तपाईँहरूले कार्यक्रममा सुन्दै गर्दा केही कुराहरूमा चित्त बुझेन भने हामीले भनेको कुराहरू सबै तपाईँलाई चित्त नबुझ्न पनि सक्ला होइन। त्यस्तो छ भने 9843597658 र 9812673601 फोन गरिदिनु होला है। यस्तो कुरा चाहिँ मलाई चित्त बुझेन, यसको चाहिँ के छ त उपाय, ए यो यस्तो भनेको यस्तो होइन र भन्ने कुराहरू चाहिँ तपाईँले गरिदिनु होला है। हामी तपाईँको सदैव रेडी छौँ, तपाईँलाई धेरै भन्दा धेरै संस्कारी बनाउने हाम्रो प्रयास हो है। हामीले जानेको कुराहरू तपाईँलाई सिकाउने हो, कति कुराहरू हामीले पनि जानेका छैनौँ, हामीले पनि पढ्दैछौँ, हामीले पनि तपाईँलाई सिकाउँदैछौँ, तपाईँलाई गर्दैछौँ, तपाईँलाई हामी सकारात्मक बाटोमा लाने, तपाईँको घरमा अशुभ भइरहेको छ त्यसलाई शुभतिर लाने हामी कर्महरू गर्छौँ। यहाँ एउटा कुरा मैले जोडिहालेँ, प्रथमै हनी चण्डाली, द्वितीय ब्रह्मघातिनी, तृतीय रजकी पोक्ता, चतुर्थे हनी सिद्धि भनेर शास्त्रमा लेखेको छ। हामी घरमा दिदी बहिनीहरू हुनुहुन्छ, आमा काकीहरू हुनुहुन्छ, रजस्वला हुन्छ नि हजुर, सबैले प्रकृतिको नियम हो, किन बार्नु पर्यो, हामी महिलालाई हेपे भन्ने चलन छ, यो अबुझहरूलाई यो चलन हो। बुझ्ने व्यक्तिहरूले कसरी बुझ्नु भएको छ भने हामीलाई त एउटा भगवान्ले दिएको गिफ्ट हजुर, हामी प्रत्येक महिना शुद्धि हुन्छौँ, जसरी हामी बाढी आइसके पछाडि खोलाहरू शुद्धि हुन्छन्, त्यसै गरी दिदी बहिनीहरू रजस्वला भइसके पछाडि शुद्ध र पवित्र हुनुहुन्छ। तपाईँले दिएको आशीर्वाद धेरै क्रममा लाग्छ, त्यस कारण पनि हो तपाईँले कतिको ख्याल गर्नुभएको छ होइन। यो वास्तवमा सबैले बार्नुपर्छ, हाम्रो यो कार्यक्रम पहाड़तिर पनि बज्छ, पश्चिमतिर पनि बज्छ, कति व्यक्तिहरूले जस्तै राईहरू होइन तामाङहरू लामाहरूले यो नबारेको पनि पाइएको छ हामीले, तर कृपया बारिदिनु होला है सबैले। आजभोलि त हाम्रो कार्यक्रम सुनेपछि सबै जातिले हामीलाई बुझ्नु भएको छ वास्तवमा शास्त्रमा लेखेको कुराहरू बार्नु पर्ने रहेछ भन्ने कुराहरू तपाईँलाई थाहा छ नि त। त्यस कारणले गर्दा सबैले बार्नु होला भन्न चाहे, सबैले यो चाहिँ चारौं दिनसम्म बारिदिनु, पाँचौं दिनबाट तपाईँ बल्ला देवा कर्मको पूजामा पितृकर्मको पूजामा त्यो सातौं दिनमा मात्रै हो है हजुर। त्यस कारणले गर्दा यो बार्नु होला, यो बारिसके पछाडि तपाईँलाई धेरै कुरामा धर्म कर्महरू प्राप्ति हुन्छ, यो कुराको तपाईँलाई जानकारी गराए। कार्यक्रम सुन्दै हुनुहुन्छ, धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने एउटा प्रयास हो कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। निरन्तर तपाईँका र तपाईँको बारेमा विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेका छौं। तपाईँ सुन्ने प्रयास गर्नुभएको छ, धेरै धेरै आभार व्यक्त गर्छु। आज पनि कार्यक्रमको हामी अब अन्तिम भागमा आइसकेका छौं। तपाईँलाई यस्तै कुराहरूको ज्ञानका कुरा दिने एउटा प्रयास गरिरहेका छौं। आजको लागि पनि कार्यक्रमको अन्तिममा भएकाले यिनै जानकारी सहित तपाईँलाई विशेष आभार व्यक्त गर्छु। कार्यक्रम सुनिदिनु भयो, कार्यक्रममा मन लगाइदिनु भएको छ, कार्यक्रममा माया गर्नुहुन्छ, तपाईँ सम्पूर्णप्रति विशेष आभार व्यक्त गर्छु। र आजको यो व्यवसायबाट भने म ज्योतिष पण्डित लक्ष्मण सुवेदी भोलि पुनः तपाईँको साथमा उपस्थित हुने वार्ताका साथमा आजको लागि भने आज्ञा चाहन्छु। तपाईँको दिन शुभ र सुखद रहोस्, सबैको कल्याण, सबैको मंगल, सबैको आनन्दित बनाउने भगवान कृपा तपाईँलाई मिलोस् भन्दै तपाईँलाई यही जानकारी सहित आज्ञा माग्छु। भोलि बिहान 8 बजे तपाईँ मेरो भेट रेडीको ध्वनि तरंगमा पुनः हुनेछ। आज्ञा दिनुहोस्। श्री राधे गोविन्द।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क।
2: बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन सँगै बाँच्ने।
3: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही असार 13 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
6: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर।
5: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
7: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
6: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोफ राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 195 4801 र 98 686 9140।
8: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
8: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट, एक्युपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाँगो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
10: अन्कल सेवाहरू,
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
11: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला बिहानको 9 बजेको छ।
12: अहिले बिहानको 9 बज्यो।
13: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
12: राष्ट्रको शान किसान।
13: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने, बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने। पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै, शंखा सभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई र गुणस्तरीय बिउ बिजनको अभाव। अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई, इजरायल लेबनान युद्ध मुख्य चुनौती। र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा रुगे र के भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। चितवनमा हिजोदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बन्द सत्र आज हुँदैछ। बन्द सत्रमा सभापति रवि लामिछानेको राजनैतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको संगठनात्मक प्रतिवेदनसँगै विधान संशोधन प्रस्ताव प्रस्तुत हुँदैछ। आज दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन, पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण शुरू गर्ने तयारी छ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरूद्ध दावी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि 1 घण्टा दिइएको छ। बेलुकी 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। भोलि बिहान 8 बजे साढे 8 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेशको 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच पहिरोका कारण संघुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। गएको शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरोको जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि स्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्किएको छ। पहिरोको कारण स्थानीय शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोबाट विस्थापितहरू अहिले छिमेकीको शरणमा बसेका छन्। पहिरोका कारण सभापोखरी 1 धुपुमा खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ। धुपुका राजन राई, कर्ण राई र अमर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरले जनाएको छ।

0: वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। उज्यालो रेडियो र उज्यालो अनलाइनको संचालक संस्था कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गोरागाईलाई पितृशोक परेको छ। उहाँका पिता भीमप्रसाद गोरागाईको 95 वर्षको उमेरमा हिजो बेलुकी निधन भएको हो। उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। उहाँका श्रीमती तथा चार छोराहरू गोपाल गोरागाई, गोविन्द गोरागाई, विनय गोरागाई र कृष्ण गोरागाई हुनुहुन्छ। भोजपुरको भुल्केमा जन्मिएका भीमप्रसाद गोराईका ती दिनहरू नामक संस्मरण संग्रह प्रकाशित भएको छ। पुस्तकमा पूर्वी पहाड़को जनजीवन, संस्कृति र उहाँको जीवनका संघर्षपूर्ण घटनाहरू समेटिएका छन्। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दगनाम र झेगो सिमानामा पर्ने बाँधबाट पिप्लेमा रहेको तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो। रघुगंगा हाइड्रोका प्रबन्ध संचालक गणेश केसीले आयोजनाको निर्माण सकेका भौतिक संरचनाको परीक्षण गर्ने क्रम चलिरहेको भन्दै 6 किलोमिटर 270 मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताउनुभयो। अब विदेशको खबर। स्विजरल्याण्डमा चलिरहेको अमेरिका र इरान बीचको उच्चस्तरीय वार्तामा मध्यस्थकर्ता देश पाकिस्तान र कतारले उत्साहजनक प्रगति भएको बताएका छन्। दुई देशबीच तनाव कम गर्ने र मध्य पूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित भएको वार्ताको पहिलो दिन नै केही महत्वपूर्ण सहमति भएको अल जजिराले जनाएको छ। वार्तामा अमेरिका र इरानले लेबनानमा चलिरहेको सैन्य तनाव नियन्त्रण गर्न डिकम्प्लेक्सन सेल स्थापना गर्ने सहमति गरेका छन्। यसले युद्धविरामको पालना सुनिश्चित गर्ने र गलत बुझाइका कारण हुने सैन्य झडप रोक्ने अपेक्षा गरिएको छ। साथै अमेरिका, इरान र लेबनान बीच प्रत्यक्ष समन्वय गर्ने संयन्त्र पनि बनाइने खबरमा उल्लेख छ। मध्यस्थकर्ताहरूका अनुसार वार्तामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको छ। यसले राजनीतिक रूपमा वार्तालाई दिशा निर्देश गर्नेछ। यस समिति अन्तर्गत प्राविधिक समूहहरूले आणविक कार्यक्रम, प्रतिबन्ध खुकुलो पार्ने विषय र विवाद समाधानका विषयमा काम गर्नेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध कड़ा चेतावनी दिएको विषयपछि इरानी टोलीले केही समय बहुप्रतीक्षित बहुपक्षीय वार्ता रोक्ने निर्णय गरेको थियो। यसले तनाव उत्पन्न भए पनि अन्तत संवाद फेरि शुरू भएको खबरहरूमा उल्लेख छ। विश्लेषकहरूका अनुसार यो सम्झौता पूर्ण शान्ति सम्झौता नभए पनि दीर्घकालीन वार्ताको आधार तयार गर्ने महत्वपूर्ण चरण हो। आगामी दिनहरूमा प्राविधिक वार्ताहरू जारी रहनेछन् भने यसले अन्तिम सम्झौतामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको खेलमा इजिप्टले न्यूजील्याण्डलाई 3-1 गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जीत दर्ता गरेको हो। केही बेर अघि सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अवस्था उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। इजिप्टले लामो समयपछि विश्वकपमा महत्वपूर्ण सफलता हात पारेको छ। यसैबीच विश्वकप फुटबलमा नै केप भर्डेले दुई पटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। गैराती नै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। पहिलो खेलमा केप भर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अङ्क जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने, बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै, शंखा सभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई तथा गुणस्तरीय बहुविजनको अभावले उत्पादन घट्यो। अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई, इजरायल लेबनान युद्ध मुख्य चुनौती, र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
5: अशोक साल र ढुक्क नारे बल्ली
6: हाँ त पोर्सालिक बात सम्झोट आम हिन्द लक्ती र हटबरा पानी बस्दा बेर अस्ति चाम कहाँ र सिक्जाए त सोचो त लट्टी ठिपकम घर डान डान पानी बर्से टिकी मन छत पटाए लाग
5: हाँ त धन्न ब्यालम र डिक ठिकम से सुरक्षित ठाउँ सरली नारी बत्ती
6: हाँ हो बदा
7: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उहमार बहिया से बचकला पहिला सावधानी अपनाई लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण कर सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ढ्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
8: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
9: खुशी को खबर के तपाईलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईको लागि खुशीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गोल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081-530-105 र 97-053-00-450
10: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
11: यही असार 13 गते शनिबारको दिन
10: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्
11: यही असार 13 गते शनिबारको दिन
10: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517
12: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजै

0: बजार आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भैरव बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर हिमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही असार 13 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही असार 13 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरतिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नु भएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
4: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ।
7: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
8: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
9: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
7: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
9: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
8: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
7: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
9: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने, राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ, सम्पर्क मोबाइल नम्बर 9850825002 र 9820441461।
2: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
10: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हेरेको के?
12: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
12: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
10: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-51-84-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तनाव भए खुल्ला कुरा गरौं, समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: को खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ट नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ, बात चाहिँ।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही असार 13 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: ए रामलौटन भाइ के गर्दैछौ?
5: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
6: हजुर
5: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
6: हस् बाबा।
4: छोरी त ठुली भइसिन्।

0: कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
6: रेडियो टाइगर 99.2 मेगाहर्ज, नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
7: किसान पाई प्रोडक्ट्स प्रालीको हो।
8: राष्ट्रको शान किसान।
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बिहान 8:30 बजे शुरू हुने भनेको राष्ट्रपतिको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन एक दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराती जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउनु सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोड म्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र अझै शुरू भएको छैन। बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र अझै पनि शुरू हुन नसकेको हो। शुरूमा प्राविधिक समस्याका कारण केही ढिलाइ भएको बताइए पनि राष्ट्रपाका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनु पर्ने भएकाले केही ढिलाइ भइरहेको बताएका छन्। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मधेस प्रदेशका प्रतिनिधिहरू केही छुटेकाले छुटेकालाई समावेश गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या केही बढ़िसकेको छ। आज बिहानसम्म झण्डै 4,300 प्रतिनिधि पुगेका र अब मधेसका केही थपिने क्रममा रहेका उहाँले बताउनुभयो। उहाँले अब राष्ट्रपाको महाधिवेशन एक दिन लम्बिन सक्ने पनि बताउनुभयो। विविध कारणले ढिलाउन सक्ने बारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको भन्दै उहाँले एक दिन लम्बिनुलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसूनी वायु आज कोशी मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसून नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसून आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपालभित्रको मनसून नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसून नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि छरतर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। प्रशान्त महासागरमा विकसित एलनिनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्दछ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहँदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसूनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह तपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैसो खेलहरू मध्यरातीदेखि बिहान अबेरसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ्दा चिटचिटापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबडी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेल अघि केही समय निदाउने, राति कफी र जाँड रक्सीको सट्टा पानी पिउने र बिदाको दिन थप आराम गर्न उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा 2 जनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका नम्बर 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 वर्षीय लम्जुङ घर भएका 19 वर्षीय राजीव गुरूङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बागलुङको बडीगाड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वटा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधिले तोकेका 34 वटै सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जा काली गण्डक गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगाड गाउँपालिकाले 3 वर्षदेखि करेसबारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्न बालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 वटा टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्। अब विदेशको खबर। मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोड म्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था यफीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधि को अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालास रंगशालामा राति 11:15 शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यो दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबर रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोजको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान 3:15 फिलाडेल्फियामा समूह आईका फ्रान्सले इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको छ भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान पौने 6 बजे न्यू जर्सीमा नर्वे र सेनेगल तथा पौने 9 बजे सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेलाउनेछ। चार बन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमका मुख्य मुख्य खबर फेरि एकपटक। बिहान 8:30 शुरू हुने भनेको राष्ट्रपाको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन 1 दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराती जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाघ्ने।
6: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
7: यही असार 13 गते शनिबारको दिन
6: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
7: यही असार 13 गते शनिबारको दिन
6: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
8: जितपुर वाली यह साल तो निश्चिंत हो गवा गए।
9: हाँ तब पतलिया याद करो तो जू डराए लागा था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिल रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
8: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
10: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बहा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
11: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
12: ये नानी कोता हिड़ो बा आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
13: ल काका किन चिन्ता गर्नु भएको, घर संसार स्टोर छ नि।
14: हो अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राजा रिजाल 9869771777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया।
15: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही असार 13 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
4: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
5: तपाई मात्रै चुरोट, सुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
4: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: यो साल त ढुक्क भयो है बुढी।
7: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
6: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
8: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
9: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
4: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
3: अनि टिभीएस कम्पनीको किन नि?
4: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पाठ पूजा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
3: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
4: अब कता हुनु नि, हाम्रै भुरिगा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पूर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
3: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजुछ।

0: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही असार 13 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
5: यही असार 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्
5: यही असार 13 गते शनिबारको दिन
4: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97517
6: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छै।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मुक्तिको सन्देश थारू भाषामा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मुनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
5: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
6: Wherever you are, stay connected with Piping Solutions,

0: र बसेको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी।
0: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजका लागि स्थगित, प्रतिनिधि थपिने र महाधिवेशन स्वत एक दिन लम्बिने।
1: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसून जन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति, पूर्व सूचना बारे चनाखो बन्न विज्ञको सुझाव।
2: आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने दोस्रो चाहिँ दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, संचार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र स्वअनुसार व्यवहार
0: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा, स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
1: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। राजधानी छपाई ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले आज 18 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले राजधानी विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य लगायत विरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारले राजधानी छाप्ने 2 विदेशी कम्पनी, ती कम्पनीका 4 जना विदेशी प्रतिनिधि र 2 जना नेपाली प्रतिनिधिलाई पनि प्रतिवादी बनाएको छ। 2025 जुन 6 तारीखमा राहदानी विभागले जर्मनीका 2 वटा सुरक्षित मुद्रण कम्पनी म्योल बाउर र भेरिडोसलाई ई पासपोर्टको ठेक्का दिएको थियो। सम्झौता लगतै अख्तियारमा उजुरी परेको थियो। अख्तियारले उनीहरू विरूद्ध 10 अर्ब 13 करोड़ 4,61,777 रूपियाँ बिगो माग दावी गरेको छ।
1: राष्ट्रपतिको बन्द सत्र आजका लागि स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिमा थप घट र मध्य प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र शुरू हुन नसकेको हो। बिहान 8:30 बजेका लागि तोकिएको बन्द सत्र 9 घण्टापछि भोलिसम्मका लागि स्थगित भएको हो। आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुङ्गो लगाउने गरी तयारी गरेको राष्ट्रपतिले जनाएको छ। बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए। उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो 4211 जना प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो। यस्तै आज संचारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले मध्य प्रदेशबाट 96% प्रतिनिधि छुटेको लगायत को विवाद मिलाउन बाँकी रहेको बताउनु भएको थियो। हिजो उद्घाटन भई भोलिसम्ममा नयाँ नेतृत्व चयन गरेर सकिने भनिएको महाधिवेशन कम्तीमा एक दिन थपिने निश्चित भएको छ। तर बन्द सत्रका कार्यक्रम आज नभएपछि महाधिवेशन स्वतः एक दिन लम्बिएको छ।
0: चालू आर्थिक वर्ष 2082-83 को पहिलो 11 महीनामा नेपालको वैदेशिक व्यापार 14.78% बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21.72 अर्ब रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा वैदेशिक व्यापार 18.92 अर्ब रूपियाँ थियो। 11 महिनाको अवधिमा वस्तु आयात 15.16% बढ़ेर 18.94 अर्ब रूपियाँ पुगेको छ। यस्तै निर्यात 12.28% बढ़ेर 2.77 अर्ब रूपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ। 11 महिनाको अवधिमा व्यापार घाटा 15.67% बढ़ेर 16.13 अर्ब रूपियाँ पुगेको छ। यसैबीच चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कृतिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21.72 अर्ब रूपियाँ अर्थात इतिहासकै उच्च पुगेको छ। यसअघि सबैभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078-79 वार्षिक 21.20 अर्ब रूपियाँ थियो। यसपालि भने 11 महिनामै त्योभन्दा बढ़ी भएको हो। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2.70 अर्ब रूपियाँको वस्तु निर्यात भएकोमा यो वर्षको 11 महिनामै 2.77 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको छ।
1: अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले 6 क्षेत्रमा थप सुधार गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाई सुदृढ गर्नुपर्ने र वाणिज्य बैंक उच्च जोखिमयुक्त सहकारी क्यासिनो बहुमूल्य धातु तथा घर जग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरिवेक्षण प्रभावकारी बनाउनु पर्ने एफएटीएफले जनाएको छ। अवैध हुण्डी तथा अनधिकृत मुद्रा हस्तान्तरण सेवा प्रदायक विरूद्ध प्रभावकारी कार्यवाही अनुसन्धान निकायहरूको क्षमता विस्तार र अन्तर निकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान रोक्का र जफतको काम थप प्रभावकारी बनाउनु पर्ने पनि सुझाव दिइएको छ। नेपाललाई एफएटीएफले 2081 फागुनदेखि 2 वर्षका लागि ग्रे लिस्टमा राखेको हो। ग्रे लिस्टमा रहेकाले कार्ययोजना अन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दबाव नेपाललाई छ।
0: भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानहरू प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उद्योगी व्यापारीहरूले उच्च स्तरीय कूटनीतिक पहल, दुई देशबीच स्थायी द्विपक्षीय संयन्त्र स्थापना, प्रयोगशाला रिपोर्टको पारस्परिक मान्यता र चिया उद्योगको संरक्षणका लागि विशेष नीतिगत सहयोग माग गरेका छन्। भारतले हरेक खेपको अनिवार्य प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि झण्डै 3 लाख किलो चिया कोलकातामा र थप 10 लाख किलो चिया नेपालका गोदामहरूमा थन्किएको छ। निर्यातमा समस्या भएपछि इलामका चिया उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द छन्।
1: अमेरिका, मेक्सिको र क्यानेडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समय अनुसार धेरैजसो खेलहरू मध्यरातीदेखि बिहान सबैसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेलीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ्दा चिड़चिड़ापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबड़ी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु रोग र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेलअघि केही समय निदाउने, राति कफी वा जाड रक्सीको सट्टा पानी पिउने र बिदाको दिन थप आराम गर्ने उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्।
0: चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा दुईजनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ गुडिरहेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरूङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान प्रहरीले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मनसुनजन्य विपदबाट बस्न पूर्व चेतावनी प्रणालीको तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी, प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजको लागि स्थगित, नेपालको वैदेशिक व्यापार र निर्यात दुवैमा नयाँ कृतिमान, विश्वकप हेर्न मध्यरातसम्म जागबस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी, खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसुन नेपालमा फैलिने क्रममा भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसुनमा देशभरि सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो, जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्छ। मनसुनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसुनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसुन नेपालको जनजीवनका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ।
0: यस वर्ष मनसुनमा वर्षा कम हुने अनुमान रहे पनि बाढ़ी, पहिरो, डुबान लगायतका विपदको जोखिम भने कायमै रहेको जलवायु विपद विज्ञहरू बताउँछन्। पानी कम परे पनि कुनै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने सम्भावनाका कारण विपदको जोखिम उस्तै हुन्छ। मनसुन जन्य विपदबाट हुन सक्ने क्षति घटाउन पूर्व सूचनालाई महत्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा विशेष गरी बाढ़ी र डुबानमा पूर्व सूचनाका कारण क्षति घटाउन सहज भएको छ। यस्तै अधिक वर्षाको सम्भावना बारे हुने पूर्व सूचनाले पहिरो लगायतबाट हुने क्षति पनि घटाउन सकिन्छ। यस वर्ष मनसुनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्नका लागि पूर्व सूचना पुर्याउन के तयारी भइरहेको छ भनेर साथी सञ्जना महर्जनले बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुललाई सोध्नु भएको छ।
2: एउटा त 3 दिनको पूर्वानुमानलाई 5 दिनसम्म लम्ब्याउने भन्ने तयारी छ। अर्को चाहिँ हामी पूर्वानुमानलाई पूर्व सूचनाको मार्फत आम सरकारवालामा पुर्याउन विभिन्न माध्यमको प्रयोग गरिरहेका छौँ। त्यो मध्ये मास एसएमएस सर्भिस अलिक प्रभावकारी भएको हो, तर त्योलाई पनि अझ प्रभावकारी गर्न सकिन्छ कि भनेर हामी चाहिँ कल पठाउने, भोइस कल पठाउने गरी चाहिँ यसपटक तयारी गरेका छौँ।
11: यो फोन कल चाहिँ कस्तो व्यक्तिलाई जाने भयो?
2: अहिले चाहिँ अब आम सर्वसाधारणको लागि फोन कल पठाउन चाहिँ प्राविधिक रूपमा सम्भव देखिएन, किनभने त्यसले गर्दाखेरि लाखौंको संख्यामा कहिले कहीँ प्रभावित समुदाय हुँदाखेरि कल ट्राफिक जाम हुने भन्ने एमटीसी र एनसेलको सुझाव आयो। हामीले चाहिँ त्यस कारणले गर्दाखेरि अहिले के सरकारवालाहरूलाई चाहिँ टार्गेट गर्ने, त्यसमा कम्तीमा पनि अब जिल्लाको कुरा गर्दाखेरि जिल्लाको प्रमुख जिल्ला अधिकारी, सदस्य निकायका प्रमुखहरू, सबै पालिकाका प्रमुखहरू, होइन वडा अध्यक्षहरू, त्यस्तै रेड क्रस लगायत अन्य मीडिया जो जो त्यहाँ चाहिँ विपद व्यवस्थापनमा सक्रिय सरकारवाला हुनुहुन्छ उहाँहरूलाई चाहिँ पहिला कल पठाउने। यदि उहाँहरूलाई चाहिँ हामीले कल मार्फत सूचना पुर्याउन सक्यौँ भने उहाँहरू मार्फत समुदायसम्म पुग्छ भन्ने हाम्रो विश्वास।
11: विगतको घटना सम्झिने भने नकुकै केस गरौं न, नकुको र सूचना पनि पठाउनु भएको थियो, सूचना पाएको पनि थियो, यति हुँदा हुँदै पनि ठूलो क्षति चाहिँ बिहोर्नु पर्यो, होइन कहाँ चुकेको हो त त्यहाँनिर?
2: अब पहिलो कुरो चाहिँ हामीले दुईटा ठाउँमा चुकेको जस्तो मलाई लाग्छ। पहिलो चाहिँ हाम्रो सूचनामा एक्सन लिने विषय चाहिँ इन्भल्भ भएन कि भन्ने सरकारवालाको गुनासो। जस्तै हामीले त्यति बेला के गरेको थियौँ भने काठमाडौँ जिल्ला र काठमाडौँ जिल्ला भएर बहने अझ त्योभन्दा पनि बागमती नदी जलाधारको समग्र क्षेत्रलाई हामीले रातो अलर्ट जारी गरेका छौँ, रेड अलर्ट भन्छौँ। र त्यसलाई चाहिँ आम सर्वसाधारणले बुझ्दाखेरि चाहिँ ठ्याक्कै कहाँनिर कुन क्षेत्रमा चाहिँ कसरी सतर्क रहने, सावधानी अपनाउनु पर्ने स्थान कहाँ हो भन्ने कुराको यकिन भएन कि भन्ने गुनासो पनि भयो। त्यसमा केही हदसम्म सत्यता पनि छ एकातर्फ पनि। अर्कोतर्फ हामीले नखुकै हकमा चाहिँ हामीले एसएमएस पठाएका थियौँ, तर त्यो रातिसम्म गएको थियो। हामीले 2 बजे आसपास रातिको एसएमएस पठाएका थियौँ, जति बेला सायद सबै सर्वसाधारण सुतिरहेको अवस्था हुनसक्छ र त्यसले बिउजाउन सकेन, त्यस कारणले त्यहाँनिर ग्याप भयो भन्ने पनि देखिन्छ। त्यसैलाई चिर्नको लागि नै हामीले यसो पटक चाहिँ भोइस कलमा पनि जाने प्लस माइकिङ साइरन बजाउनेदेखि अनेकन अन्य उपायहरूमा काम गर्दैछौँ।
11: बाढी आउँदैछ है भन्ने सूचना भन्दा पनि कति जति गम्भीर खालको बाढी हो अथवा कतिसम्म तहलाई चाहिँ असर गर्छ भन्ने त्यसको लागि तयारी के छ अथवा यसमा चाहिँ हामीलाई अझै धेरै समय लाग्छ?
2: देशव्यापी रूपमा त्यो काम गर्न त समय धेरै लाग्छ, तर हामीले केही पाइलटहरू कोसिस गर्दैछौँ। त्यसमा हामीले पश्चिम राप्ती नदी, बबई नदी जुन बर्दिया बाँके दाङ भएर बन्छ र त्यहाँ बाढीको ठूलो जोखिम पनि छ, त्यहाँबाट सुरु गर्दैछौँ। र त्यसको लागि चाहिँ हामीले जुन जोखिम नक्साङ्कनको काम हो त्यो चाहिँ सम्पन्न गरेका छौँ। अब हामी यसपटकको मनसुनमा त्यो कोसिस गर्छौँ, कतिको सफल हुन्छ त्यसलाई हेरेर हामी आगामी समयमा देशका अन्य भूभागहरूमा विस्तारको योजना बनाउँछौँ।
11: अब सतर्कताको हिसाबले भन्नुपर्दा यहाँले के सुझाव दिनुहुन्छ?
2: होइन, अब सतर्कता अपनाउनु पर्यो। हामी पूर्व सूचना प्रणालीको 4 पिल्लर भन्छौँ। पहिलो पिल्लर भनेको जोखिमको ज्ञान छ, आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने। दोस्रो चाहिँ वैज्ञानिक ज्ञान, वैज्ञानिक ज्ञानको लागि जल तथा मौसम विज्ञान विभागले 24 घण्टे सेवा अवधिभरको लागि चाहिँ जारी राखेको हुन्छ। त्यसबाट दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाको भएर ध्यानपूर्वक सुन्ने र सो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नु पर्यो।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुले। यसैबीच आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ। पछिल्लो 24 घण्टामा फाटफुट बाहेक वर्षा नभएको पश्चिम तराईमा केही दिनदेखि लगातार गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझ केही दिन गर्मी बढ़ने अनुमान गरेको छ। अत्याधिक गर्मी बढ़ेपछि कञ्चनपुरको देवकोट नगरपालिकाले 4 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मंगलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालयमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। यस्तै भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ़दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन विदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार आजदेखि असार 19 गतेसम्म गर्मी तथा वर्षे विदा एकमुष्ट मिलाएर विद्यालयमा विदा दिने गर्ने निर्णय गरिएको हो। त्यस्तै कैलालीको धनगढ़ी उपमहानगरपालिकाले बढ़दो गर्मीका कारण नगर क्षेत्रभित्रका सबै विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना निकालेर असार 9 गतेदेखि 12 गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिने जानकारी गराएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
13: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.46 अंकले घटेर 2700.65 बिन्दुमा झरेको छ। आज फाइनान्स, माइक्रो फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.53 अर्ब करोड को कारोबार भएकोमा आज 353 वटा कम्पनीको 81,38,000 कित्ता सेयर 4.44 अर्ब करोड रूपियाँमा किनबेच भएको छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो असोज 7 गतेदेखि दुबईको सीधा उडान सेवा शुरू हुने भएको छ। फ्लाइट दुबईले यो उडान सञ्चालनका लागि टिकट बुकिङ खुल्ला गरेको हो। 3 वर्ष सञ्चालनमा आइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित रहेको पोखरा विमानस्थलका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ। फ्लाइट दुबई र इमिरेट्स एयरलाइन्स बीचको साझेदारी अन्तर्गत सञ्चालन हुने यो उडानले यात्रुहरूलाई एउटै टिकटबाट दुबई हुँदै युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुग्न सहज बनाउनेछ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबईसँग सीधा हवाई सम्पर्क जोडिँदा 300 भन्दा बढ़ी शहरसँग पोखराको पहुँच पुग्नेछ, जसले गण्डकी प्रदेशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा छ।
1: झापाका हात्ती प्रभावित क्षेत्रका कृषकहरूले सुपारी खेतीलाई भरपर्दो नगदे बालिका रूपमा लिएका छन्। बुद्ध शान्ति गाउँपालिका, अर्जुनधारा र मेचीनगर नगरपालिकाका वनसँग जोड़िएका बस्तीमा सुपारी खेती तीव्र रूपमा विस्तार भइरहेको छ। हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। एकपटक बगान स्थापना गरेपछि सुपारीले 40-50 वर्षसम्म उत्पादन दिन सक्ने र श्रम लागत पनि कम पर्ने भएकाले यो बाली दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ। कृषकहरूले सुपारीसँगै अदुवा, बेसार, कफी र तरकारी अन्तरबालीका रूपमा उत्पादन गरी थप आमदानी गरिरहेका छन्। तर प्रशोधन प्रविधि र निर्यात सहजीकरणमा सरकारी सहयोग आवश्यक रहेको कृषकहरूको भनाइ छ।
0: बागलुङको बडी गार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वटा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कार्यविधिले तोकेका 34 वटै सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको काली गण्डकी गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले यी दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडी गार्ड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी सफाई भान्सा तथा गोठ सुधार रैथाने अन्नबालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाई युक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्।
1: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतका प्रधानमन्त्री कियार स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नो पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छाड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबरल पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। स्टार्मरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरूले लगाउँदै आम चुनावमा निगेल फराजको पार्टीबाट चुनौती बन्न सक्ने बताउँदै आएका थिए। लण्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्नुभएका स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत 6 वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रीटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। स्टार्मरले पद त्याग घोषणा गरेसँगै अब लिबरल पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा शुरू हुनेछ। मध्यावधिको चुनावमा विजयी भएका एनडी वन हमलाई पार्टीमा नयाँ नेतृत्वको रूपमा दावेदार मानिएको बीबीसीले जनाएको छ। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्री रहनुहुनेछ।
0: मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विटरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा गतिविधिको अन्त्य सुनिश्चित गर्न अमेरिका इरान लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालस रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यी दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबरी खेल्दै रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान पाउने 3 बजे फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको हो भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान पाउने 6 बजे न्यूयोर्क न्यू जर्सीमा नर्वे र सेनेगल तथा पाउने 9 बजे सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेल हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा। 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी।
0: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजका लागि स्थगित। प्रतिनिधि थपिने र महाधिवेशन स्वतः 1 दिन लम्बिने।
1: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसून जन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति। पूर्व सूचना बारे चनाखो बन्न विज्ञको सुझाव।
0: बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा पदबाट राजीनामा घोषणा। स्टार्मरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
1: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: एकजनाको मृत्यु, सानो भेरी नदीमा बगेर अस्पतालका सुरक्षा गार्डको ज्यान गयो।
1: दैलेखको दुलु नगरपालिकाले 1 अर्ब 5 करोड़को बजेट ल्यायो, आन्तरिक स्रोत नहुँदा प्रदेश र संघीय सरकारकै भर।
0: र जुम्लामा राजन रोकाए तेस्रो हाफ म्याराथनको उपाधि जित्न सफल। विश्वकप फुटबलमा इरानले बेल्जियम र केप भर्डेले उरुग्वेलाई बराबरीमै रोके।
1: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। वीरेन्द्रनगरमा प्रवाह भइरहेको स्वास्थ्य सेवालाई नागरिकको अपेक्षा अनुसार जनमैत्री बनाउन जिम्मेवार निकायले सामूहिक प्रतिबद्धता जनाएका छन्। उनीहरूले हाल प्रवाह भइरहेको स्वास्थ्य सेवालाई सुधार गर्ने र सुविधालाई थप गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन्। सामाजिक परीक्षणमा सहभागी भएका सरोकारवालाहरूले आगामी दिनमा सामूहिक पहल मार्फत स्वास्थ्य सेवालाई जनमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। नगरपालिकाका 16 वडाका नगर अस्पताल, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य सेवा प्रवाह भइरहेको छ। नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजना तथा सोसियल रिसर्च एण्ड मीडिया सेन्टर सुर्खेतको सहजीकरणमा वीरेन्द्रनगरमा विभिन्न 16 स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण गरिएको थियो। सामाजिक परीक्षणमा सहभागी स्थानीय जनप्रतिनिधि, आमा समूह, टोल विकास संस्था, सेवाग्राही र महिला स्वास्थ्य स्वयंसेविका लगायतले सामूहिक प्रयास गरे स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताएका छन्। उनीहरूले हाल प्रभाव भइरहेको सेवालाई थप सुधार गर्ने, भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनका लागि वडा मार्फत नगरपालिकामा आग्रह गर्ने बताएका छन्। यस्तै नगरपालिकाले हाल महिलाहरूलाई निशुल्क वितरण गरिरहेको सेनिटरी प्याडलाई सहज रूपमा वितरण गर्ने व्यवस्था मिलाउन नगरपालिकामा आग्रह गर्ने, प्याडको प्रयोगपछि त्यसको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ। परिवार नियोजनका अस्थायी साधन र निशुल्क वितरण हुने औषधिलाई नियमित रूपमा उपलब्ध गराउन पहल गर्ने, पोषण मैत्री वडाहरू बनाउनका लागि साझा प्रयास गर्ने, खोप केन्द्रलाई व्यवस्थित बनाउने र स्वास्थ्य संस्थाहरूको सेवालाई प्रविधि मैत्री बनाउनका लागि काम गर्ने उनीहरूको साझा प्रतिबद्धता रहेको छ। यस्तै वडा तहमा गर्भवतीका लागि मासिक रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउनका लागि पनि पहल गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्।
1: रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका 1 शहीद मैदान बस्ने 25 वर्षीय सुन्दर भण्डारीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले मुगलु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको जनाएको छ। रूकुम पश्चिमका प्रहरी प्रमुख वेद बहादुर पौडेलले गैराती साथीहरूसँग ब्याट्री सहित करेन्ट लगाएर माछा मार्न गएका बेला 81 करेन्ट लागेर घाइते भएका उहाँको शल्य अस्पताल पुर्याइएको केही बेरमै ज्यान गएको बताउनुभयो। यसैबीच कालीकोटमा सड़क तथा बाटोमा गाडिएका पोल तथा तानिएका अव्यवस्थाताहरूले गर्दा 3 वर्षमा करेन्ट लागेर 7 जनाको अनाहकमै ज्यान गएको छ। जिल्लामा विद्युत सुरक्षाप्रति गम्भीर व्यवस्था हुँदा 7 जनाको करेन्ट लागेर ज्यान गएको स्थानीयले बताएका छन्। स्थानीयले विद्युत लाइनको नियमित निरीक्षण, मर्मत तथा सुरक्षामा लापरवाही हुँदा निर्दोष नागरिकहरूले ज्यान गुमाउनु परेको गुनासो गरेका छन्। गत वैशाख 23 गते सान्नी त्रिवेणी गाउँपालिका 3 का टीकाराम देवकोटाको करेन्ट लागेर मृत्यु भयो। बाख्रा चराएर घर फर्किने क्रममा विद्युतको पोल छोएर करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै गत चैत 2 गते राजकोट नगरपालिका 8 बाघखोर कोटका करिब 50 वर्षीय मन बरालको वन क्षेत्रमा बाख्रा चराउने क्रममा विद्युत तारमा छोइदा मृत्यु भएको थियो। स्थानीयले तत्काल विद्युत बन्द गरिदिन आग्रह गरे पनि समयमै लाइन बन्द नगरिएका कारणले बरालको मृत्यु भएको स्थानीयको भनाइ छ। 2081 मंगिर 3 गते शुभकालीका गाउँपालिका 4 रारा काटियाका 26 वर्षीय वीरेन्द्र चौलागाईको विद्युत पोल चढ़ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। उहाँलाई काममा लगाएको तर यता विद्युतको लाइन बन्द नगरेका कारण करेन्ट लागेर मृत्यु भएको थियो। 2080 फागुन 26 गते नरहरिनाथ गाउँपालिका 8 विद्युत पोल सार्ने क्रममा 43 वर्षीय शिक्षक केशवराज थापा र उहाँका 27 वर्षीय भतिज गंगा थापाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो। गत वर्ष कालीकोट आउने लाइन राकमका एक युवाको रूख काट्ने क्रममा करेन्ट लागेर मृत्यु भयो। घर नजिक रहेका पोलहरू छुन सक्ने जोखिमका तार हटाउन विद्युतमा निवेदन दिँदा पनि प्राधिकरणले कुनै सुनवाई नगरेको स्थानीयको गुनासो छ। यता नेपाल विद्युत प्राधिकरण कालीकोट

0: वितरण केन्द्रका प्रमुख हितेन्द्र यादवले पोल सार्नु परेमा केन्द्रको आदेश चाहिने र अनुमति पाएर लाग्ने खर्च स्वयं उपभोक्ताले बेहोर्नु पर्ने बाध्यता रहेको बताउनु भएको छ।
1: सानोभरि नदीमा बगेर अस्पतालका सुरक्षा गार्ड रामबहादुर ओलीको मृत्यु भएको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सातका 45 वर्षीय ओलीको शव बिहान 7:30 बजेतिर मुसुखरा स्थित सानीभेरी नदीको बीच टापुमा भेटिएको प्रहरीले जनाएको छ। रुकुम पश्चिमका प्रहरी प्रमुख वेद बहादुर पौडेलले ओली नुहाउने क्रममा बगेको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको बताउनु भएको छ। ओली सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्नुहुन्थ्यो। गाउँपालिकाले कर्मचारीको निधनमा आज शोक विदा दिएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउं।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता। प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
8: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
9: रेडियो टाइगर 79.2 MHz नामै काफी छ।
0: अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वीरेन्द्रनगरमा स्वास्थ्य सेवालाई जनमैत्री बनाउने सामूहिक प्रतिबद्धता, सेवा सुधार तथा भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनमा जोड़, रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, सानै भेरी नदीमा बगेर अस्पतालका सुरक्षा गार्डको ज्यान गयो लगायतका खबर प्रस्तुत गरिन्।
1: अब बाँकी खबर। दैलेखको दुल्लु नगरपालिकाले 1.5 अर्ब बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि नगरपालिकाले 1.5 करोड़ 70,49,895 रूपियाँको बजेट ल्याएको छ। चालुतर्फ 78,88,05,000 अर्थात कुल बजेटको करिब 74% विनियोजन गरिएको छ। यसैगरी विकासतर्फ 26,62,44,000 अर्थात 25% बजेट विनियोजन गरिएको छ। खर्च बेहोर्ने स्रोतमा भने यो नगरपालिका पूर्ण रूपमा संघीय र प्रदेश सरकारमा निर्भर रहेको छ। 1 अर्ब बढ़ी बजेट ल्याएको यो नगरपालिकाको आफ्नो आन्तरिक स्रोतको हिस्सा जम्मा 1,20,00,000 मात्रै राखेको छ। नगरपालिकाका वरिष्ठ लेखा अधिकृत खगेन्द्र आचार्यले आन्तरिक आयको प्रमुख स्रोत घर जग्गा रजिस्ट्रेशन एवं 72 शुल्क मात्र रहेको बताउनु भएको छ। संघीय राजस्व बाँडफाँडबाट 12,16,79,000, कर्णाली प्रदेश सरकार राजस्व बाँडफाँडबाट 33,65,000, दुई तहकै सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत 62 करोड़ खर्च बिहोर्ने स्रोतमा राखिएको छ। यस्तै सड़क बोर्ड नेपालबाट 50,00,000 र बाँकी चालू आर्थिक वर्षको खर्च नभएर बचत 5,40,05,000 र अन्तर सरकारी अख्तियारीबाट 24,10,00,000 रूपियाँ खर्च बेहोर्ने स्रोतमा राखिएको छ। नगरपालिकाले विनियोजित बजेट मध्ये 3,37,00,000 आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्रमा 70 करोड़ 8 लाख, पूर्वाधार विकास क्षेत्रमा 18,70,00,000, सुशासन तथा संस्थागत विकासमा 1,15,00,000, वन वातावरण तथा विपद व्यवस्थापनमा 28,00,000, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा 12,11,00,000 रकम विनियोजन गरेको छ।
0: आफूलाई जेएनजी अभियन्ता बताउने सल्यानका युवराज खड्गालाई प्रहरीले पक्राउ गरेको छ। सल्यान प्रहरीले र कुमा गाउँपालिका छ आनन्दपुरका 29 वर्षीय खड्गालाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार युवराजलाई सारदा नगरपालिका 4 साइला कमदा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। वहाँ साइबर क्राइम सम्बन्धी चालू मुद्दामा फरार रहेको प्रहरीको भनाई छ। खड्काले गत भदौको जेएनजी आन्दोलनपछि आफूलाई सामाजिक सञ्जालमा समाजसेवी भन्दै प्रचार गर्नुका साथै व्यथितिका विरूद्ध आफू लागिरहेको दावी गर्दै आउनु भएको थियो। उहाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: बर्दियाको बाँसकली नगरपालिकाबाट 15 किलोग्राम 340 मिली 340 ग्राम लागु औषध अफिम सहित दुईजना महिला पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्यूरो नेपालगंज इलाका प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले बरियाताल गाउँपालिका वडा नम्बर 4 का 30 वर्षीय सन्ध्या घरती र बाँसरी नगरपालिका वडा नम्बर 3 बस्ने 42 वर्षीय मीना रोकाईलाई पक्राउ गरेको जनाएको छ। बाँसरी नगरपालिका वडा नम्बर 3 उत्तर भकारीका अफिम भकारीमा अफिमको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खट्टीको प्रहरीको टोलीले खानतलासी गर्दा उनीहरूलाई अफिम सहित फेला पारेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका मध्ये एकजनाले कोहलपुरबाट अफिम ल्याउने र अर्का महिलाले भारतबाट पुर्याउने कार्यमा संलग्न रहेको रहँदै आएको खुलेको छ। पक्राउ परेका उनीहरूको साथबाट अफिमका साथै 2 थान मोबाइल र 34,000 रूपियाँ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारीले बताउनु भएको छ।
0: जुम्लाको पर्यटकीय गन्तव्य गिडीदहतर्फ जाने बाटोमा पर्ने फूलचौला पाटन क्षेत्रमा धुप्पीका रूख व्यापक रूपमा कटान भएको पाइएको छ। तातोपानी गाउँपालिका 4 अन्तर्गत पर्ने यो क्षेत्रमा अवैध रूपमा रूख कटानी भइरहेको छ। प्राकृतिक रूपमा पनि पानी सुक्ने क्रम बढेपछि वन क्षेत्र संकटमा परेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। तातोपानी गाउँपालिका 4 का वडा अध्यक्ष अमर बहादुर रोकाईले फूलचौलिया पाटनमा रहेका अधिकांश धुप्पीका रूख जथाभावी काटिएको बताउनुभयो। वन विनाश रोक्नका लागि पटक पटक डिभिजन वन कार्यालयलाई जानकारी गराइएको उहाँको भनाइ छ। वडाको टोली र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा गस्ती गर्ने र अनुगमन गर्ने गरिएको छ। रूख काट्ने कार्यमा संलग्नलाई रसिद काटेर कार्यवाही प्रक्रिया समेत अगाडि बढ़ाइएको छ। वन संरक्षणका लागि जिल्ला डिभिजन वन कार्यालयले निरन्तर पहल गरिरहेको भन्दै उहाँले वन विनाश गर्नेलाई कड़ा कार्यवाहीको व्यवस्था भए मात्र चोरी कटानी घट्ने बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
6: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
10: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
11: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
12: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
11: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
12: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाँगो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
11: अन्कल सेवाहरू:
12: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
13: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
14: बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, पीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
14: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनु पर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-1960, 98-481-19336 र 98-488-9663।
16: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाई सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी,
14: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू: सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी।

0: एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउ पर्नुभएको हो। उहाँलाई पक्राउ गर्न भनी सम्पत्ति शुद्धिकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो। त्यही पत्रका आधारमा सुर्खेत प्रहरीले उहाँलाई आज पक्राउ गरेको जनाएको छ।
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। सुर्खेतको वीरेन्द्रनगरमा भएको एक्सट्रीम तेस्रो हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकाईले जित्नु भएको छ। प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत आज भएको 21 किलोमिटर दौड़ 1:09:31 पूरा गरी रोकाईले 1,50,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ। प्रतियोगितामा कालीकोटका विनोद रोकाई दोस्रो र विभागीय टोली एपिपका गोपीचन्द्र पार्की तेस्रो हुनुभएको छ। यस्तै म्याराथनको 10 किलोमिटर दौड़को उपाधि धादिङका सन्तोष श्रेष्ठले जित्नु भएको छ। उहाँले निर्धारित दूरी 36 मिनटमा पूरा गर्नुभयो भने जुम्लाका पूर्ण लक्ष्मी नेपाली दोस्रो र बाजुराका सृजना पाण्डे तेस्रो हुनुभयो। महिलातर्फको 5 किलोमिटर दौड़को उपाधि भने सुर्खेतका कृष्ण राणाले जित्नु भएको छ। उहाँले निर्धारित दूरी 20 मिनटमा पूरा गर्नुभयो। यस्तै पुरूषतर्फ 5 किलोमिटर दौड़मा कालीकोटका अनिल साई प्रथम हुनुभएको छ। विजेता खेलाड़ीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गर्नुभएको छ। दौड़िन्छ कर्णाली नाराका साथ 2 वर्षदेखि मिड वेस्टर्न फिटनेस सेन्टरले प्रतियोगिताको संचालन तथा व्यवस्थापन गर्दै आएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा संचालन हुँदै आएको छ।
0: इजिप्टले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै फिफा विश्वकपमा न्यूजील्याण्डलाई 3-1 पराजित गरेको छ। क्यानाडाको बीसी प्लेसमा भएको समझ जीको खेलमा न्यूजील्याण्डले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको 15 मिनटमा फिन सुरम्यानले हेड मार्फत गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाए पनि दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्यो। यो जितसँगै इजिप्टले आफ्नो विश्वकप इतिहासमा पहिलो जित दर्ता गरेको छ भने टोलीले समूह चरणमा पार गर्दै पहिलो पटक नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। न्यूजील्याण्डले भने लगातार दोस्रो खेलमा अग्रता लिएर पनि खेल गुमाएको छ। यस्तै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै गैराति नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। यसै गरी नवप्रवेशी के भडेले 2 पटकको विश्वकप विजेता उरुग्वेसँग 2-2 रोमाञ्चक बराबरी खेलेको छ। पहिलो हाफ इन्जुरी मुक्तको समयमा अगस्टिन कानुम्बियाले गोल गर्दै उरुग्वेलाई 2-1 अग्रता दिलाए पनि 61 मिनटमा हेलियो भारेलाले उरुग्वेको रक्षा पंक्तिको गल्तीको फाइदा उठाउँदै गोल गरी खेल 2-2 बराबरीमा पुर्याउनु भएको हो।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुन गर्नेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: वीरेन्द्रनगरमा स्वास्थ्य सेवालाई जनमैत्री बनाउने सामूहिक प्रतिबद्धता, सेवा सुधार तथा भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनमा जोड़।
1: रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु। सानीभेरी नदीमा बगेर अस्पतालमा सुरक्षा गार्डको ज्यान गयो।
0: एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ।
1: दैलेखको दुलु नगरपालिकाले 1,05,00,000,000 बजेट ल्यायो। आन्तरिक स्रोत नहुँदा प्रदेश र संघीय सरकारकै भर।
0: र जुम्लाका राजन रोकाई तेस्रो हाफ म्याराथनको उपाधि जित्न सफल। विश्वकप फुटबलमा इरानले बेल्जियम र केप भर्डेले उरुग्वेलाई बराबरीमा रोक्यो। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट।

0: एकुपंचर पद्धतिबाट ठीक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222229 र 98605222229।
2: तपाईले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
3: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
2: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
4: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
3: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98195480001 र 98686940।
5: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
5: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन सँगै बाघ

0: खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
5: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
6: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा। अब त भनेको मान्नुहोस् न।
5: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भन्या हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
6: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन?
5: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
6: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
5: हजुर, हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
6: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864350076, 9848067187 र 9869184478।
5: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
1: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
0: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाजाए पो मारसे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
1: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
0: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
9: खुसीको खबर के, तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि

0: अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग्छ।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
3: प्रति महिना बुकिङको लागि 9800100 4477 लागू गरिन्छन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
6: सुर्खेत आउनु भएको छ। सूचना प्राप्त भएको थियो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पौडो पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
5: राहदानी विभागका महानिर्देशक सहित विरूद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
7: 10 अर्ब 13 करोड 4,61,477 रुपियाँ जिरो कायम गरी अभियोग दर्ता भएको छ।
5: र अन्तर्राष्ट्रिय प्रसंगमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
8: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु, त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्पिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
5: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
6: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउको जारी गरेर छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउपुर्जितका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजान तयारी भइरहेको छ।
5: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्यूलबाउरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
7: भ्रष्टाचार निवारण ऐन 2060 दफा 8 को दफा 1 बमोजिम बिगो कायम गरी ऐनको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई मागदाबी लिएको छ। टोटल बिगो चाहिँ 10,13,04,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
7: आज बयान गर्न नसकिने भएको भएर, अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया, यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य शुरू हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया शुरू हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
5: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबाउर आईडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दवाब दिएका भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग, गत चैत्र महिनामा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
9: यो महोत्तरी 12 देखियो, चितवन र नवबारसमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हट स्पोटकै वास्तवमा एकदमै धेरै आउट भएको अवस्थाहरू हो। काठमाडौँ भन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब स्केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्फ क्रमै दुःख नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्फको एच फाइभ भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्ष पर्छ।
10: अब जुन 65 सालमा 70-71 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
9: 65 सालमा पाटापुरदेखि 70 त भरतपुर जिल्लैलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ तस्तो तपाईँ आउटेज भएको छ, छिटपुत्र थुप्रै पालिकाहरू छन् एउटा पालिका एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जङ्गलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति संक्रमण देखिएको थियो, जस्तै चन्द्रगिरी भयो, ताराकेश्वर, टोखा, साँखो, यता गोदावरी होइन, यता चागु नारायण, यी पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र 11 ठाउँमा देखिएको छ। सदर चिडियाखानामै चाहिँ भर्खर देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति दैनिक सुरक्षाका विधिहरू अथवा स्वास्थ्यलाई कम हुन्छ त्यो अलिकति फाइदो देखिन्छ। हामीले केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाको उहाँले गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पाउँछ, करिब करिब 1.5 महिना जति झापामरण सुनिसकेमा हजुर काठमाडौँ पनि बिस्तारै केसहरू चाहिँ सफाई अथवा क्रम रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सबसे हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर्स 80% बढेर चाहिँ लेयर्स संक्रमण भएको हुनाले लेयर्स भनेको फुलबारे खुट्टामा संक्रमण भएको हुनाले चाहिँ त्यसको अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागज या पेट अन्डा राख्नलाई प्रयोग गरिन्छ कि भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही पेट पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरसको जाहेर अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
10: विभागले चाहिँ अहिले त्यसका लागि के कार्यहरू गरिराखेको छ?
9: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै, न उपचार छ। त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट सम्पूर्ण नफलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका छौँ।
10: 3 महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
9: अहिले हेर्नुहोस् न, रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्क हिसाबमा आज भोलि मैले भनेको फरक पर्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट गरेको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2.5 लाख किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि, दाना रह्यो भने मान्छेले फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने हो, यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा चाहिँ करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
10: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
9: छैन, मान्छेले 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। अब यो सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
10: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
9: संक्रमण क्षेत्रबाट कुनै पनि पञ्चे पञ्चने पदार्थहरू बजारमा जाँदैन, त्यसैले पञ्चने उत्पादनहरू चाहिँ बेच्न खान सकिन्छ। त्यो त हामी राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसान डक्टरबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भनेको यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भवितव्य नै पञ्चे पालन व्यवसायमा देखिएको छ, तर यी व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि सबै तर अहिले तत्कालीन सेक्टर जोगाउनको लागि चाहिँ व्यावसायिक इमान्दारी त चाहिँ व्यवसायीहरूले कायम गरिदिनुपर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पञ्चायत उत्पादन त्यति दिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करी पनि राखेको छ, आएको छैन मेरो अनुभव मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ, व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि सबै छ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू ती क्षतिहरूमा बिमाले दिन्छ र बर्फुको क्षतिमा सरकारले क्षतिको दिन्छ भने चाहिँ आफ्नो व्यवसाय नेताको सफा अगाडि बढाउन सकिन्छ।
5: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी संजय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पदत्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा सभामा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टार्मरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने छानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टार्मरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनटले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी